0: निर्णय अनुसार असोज 15 गते बिहान 12:30 बजेदेखि लागू हुने गरी साबिकै खुद्रा बिक्री मूल्य कायम गरिएको जनाइएको छ। निगमका अनुसार पहिलो वर्गका लागि चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंज लगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर 197.50 रूपियाँ तथा डिजल र मट्टीतेलको मूल्य 197.50 रूपियाँ कायम गरिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत दाङमा पेट्रोल तथा डिजल मूल्य प्रतिलिटर 179 रूपियाँ कायम गरिएको छ भने तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपालमा पेट्रोल तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर 200 रूपियाँ कायम गरिएको छ। भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा सांसद गणेश पराजुली चयन हुनुभएको छ। सभापतिमा चयन भएका पराजुलीलाई सभामुख डोल प्रसाद डीपी अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभयो। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापति चयन गर्न सभामुख अर्यालले बुधबारका लागि तोक्नु भएको थियो। असोज 5 गते बसेको संसद बैठकले 15 संसदीय विशेष समिति गठन गरेको थियो। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिमा अछिम लामिछाने, अनुष्का श्रेष्ठ, यस्तै गरी गंगादेवी श्रेष्ठ, गणेश पराजुली, यस्तै गरी धनंजय रेग्मी, ध्रुवराज राई, निशा डांगी, पुष्पराज कणेल, मोहन आचार्य, यस्तै गरी मिजमा म्याग्मु शेर्पा, रमेश मल्ल, रविन्द्र पोटेल, यस्तै गरी सरस्वती लामा, सुजाता तामाङ र स्रोत थपलिया रहेका छन्। समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययन गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको जानकारी दिनुभएको छ। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्न लागिरहेको उहाँको भनाइ छ। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग बुधबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिनुभयो। छलफलमा सहभागी राष्ट्रपा सांसद डाक्टर राम लामाले प्रधानमन्त्री बालेनको भनाई उद्धृत गर्दै सरकारले मल कारखाना खोल्नका लागि चाँडै नै प्रस्ताव आह्वान गर्ने बताउनुभयो। रासायनिक मल कारखाना खोल्ने लगायत विद्युत खपत बढ़ाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजना बारे पनि प्रधानमन्त्रीको छलफल जारी रहेको जानकारी गराएको छ। वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। त्यसका लागि नीतिगत, कानूनी र भन्सार सुधारका लागि काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। विगतका सरकारहरूले बजेटमै मल कारखाना स्थापनाका लागि रकम समेत विनियोजन गरे पनि स्थापना हुन सकेको छैन। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज 20 गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएपछि प्रतिनिधि सभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो। रासोपा सहमहामन्त्री निशा डागीले नागरिकका कुरा सुन्ने र पार्टीको कुरा पनि बाहिर सुनाउने जानकारी दिनुभयो। भिडियो सन्देश जारी गर्दै सहमहामन्त्री डांगीले अभियानका क्रममा स्थानीय तहको काम कारवाही र स्थानीय चुनावमा उठाउने उम्मेद्वार छनौटको विधि बुझाइने बताउनु भएको छ। यसैबीच नेपाली कंग्रेसले महाधिवेशन प्रतिनिधि शुल्क 3,500 रूपियाँ तय गरेको छ। यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको शुल्क निर्धारण गरिएको हो। 15 महाधिवेशनमा अघिल्लो महाधिवेशनमा भन्दा 2,000 भन्दा बढ़ी प्रतिनिधि हुनेछन्। 14 महाधिवेशन 4,700 बढ़ी प्रतिनिधि सहभागी थिए। यसपटक करिब 7,000 प्रतिनिधि हुने निर्वाचन समितिले जनाएको छ। 14 महाधिवेशनमा एक प्रतिनिधि सभा क्षेत्रबाट 26 जना प्रतिनिधि चयन भएका थिए। यसपटक विधान संशोधन गरेर 33 जना प्रतिनिधि छनौट हुने विधि अपनाइएको छ। प्रतिनिधिका लागि होटल बुकिङ गर्ने भए पनि बसेको शुल्क भने प्रतिनिधि स्वयंले तिर्नुपर्नेछ। नेपाली कंग्रेसले महाधिवेशन स्थल बाहेक अन्य क्षेत्रमा प्रचार प्रसारका सामग्री नराख्ने जनाएको छ। कांग्रेसका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार खुला मंच क्षेत्र बाहेक स्थानमा पर्चा पम्पलेट, आकाशी पुलमा ब्यानर लगायतका विभिन्न प्रचार सामग्री राखिने छैन। विगतमा उपत्यका भरि प्रचार सामग्री राख्ने चलन थियो। कंग्रेसको 15 महाधिवेशन असोज 18 गतेबाट शुरू हुँदैछ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनबाट टुटेको छ। बाढ़ीले त्रिशुली करिडोरबाट काठमाण्डौ बालाजू र चपलीमा आउने विद्युत रोकेको रोकिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढ़ाइएको जनाइएको छ। भोटेकोशी बाढ़ीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरूद्ध भएपछि बालाजू र चपली प्रसारण लाइनमा चाप बढ़ेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढ़ाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ। सरकारले देशभरिका सम्पूर्ण चिया उत्पादक प्रशोधनकर्ता प्याकेजिङकर्ता तथा बिक्री वितरकहरूलाई चियामा अब अखाद्य सामग्री वा बायरंग तथा अन्य कुनै किसिमको मिसावट गरेको पाइएमा कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। साथै यस किसिमको मिसावट नगर्न र नगराउन सचेत समेत तुल्याएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित अनुशासन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमूनाहरू परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रंगको मिसावट भेटिएपछि उक्त चेतावनी दिइएको हो। प्रयोगशाला विश्लेषणबाट मिसावट पुष्टि भएपछि गत असोज 8 गते स्वाई कृपा गोल्ड चिया उत्पादक कम्पनीलाई विभागले अखाद्य चिया बजारबाट फिर्ता गर्न आदेश दिएको थियो। विभागका अनुसार कैफियत भेटिएको उक्त उद्योगका अन्य उत्पादन पनि रोक्का राखेर अनुसन्धान कार्य अघि बढ़ाइएको छ। विभागले सूचना जारी गर्दै गुणस्तरहीन एवं अखाद्य वस्तु मिसावट गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगर्न सम्बद्ध सबैलाई चेतावनी दिएको छ। विभागको निर्देशन उल्लंघन गरी अखाद्य रंग वा अन्य मिसावट गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार कड़ा कार्यवाही गरिने सूचनामा स्पष्ट पारिएको छ। यस वर्षको दशैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सटही गर्न पाउने भएका छन्। विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरे पनि साट्न आउने नागरिकका लागि त्यो सुविधा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत पनि नयाँ नोट सटै गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ। आफ्नो ग्राहकलाई वितरण गर्नका लागि भनेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट सटही गर्न लागेको दाहालले बताउनुभयो। राष्ट्र बैंकले वर्षभरि नै नयाँ अथवा सुकिला नोट सटही सुविधा दिँदै आए पनि दशैं तिहार र छठमा नयाँ नोटको माग बढ़ी हुने भएकाले विगतका वर्षमा जस्तै दशैं नजिकिँदै गर्दा निश्चित मितिमा नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गर्दै आएको थियो। यस वर्ष भने कुनै तामझाम र उत्सव बिनै नोट सटही गर्न चाहनेहरूका लागि राष्ट्र बैंकले वित्तीय संस्था मार्फत नयाँ नोट सटहीको सुविधा दिन लागेको छ। गुल्मीको रेणी हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत रेणी खरजाङ बलकोट सड़क खण्ड निर्माणको काम हालसम्म 86% पूरा भएको छ। मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मी मार्फत निर्माण भइरहेको यो सड़कको 26.67 किलोमिटर कालोपत्री गर्ने काम अगाडि बढ़ेको हो। यो सड़क निर्माणका लागि शर्मा सगुन जेबीले 2078 असार 27 गते निर्माण सम्झौता गरेकोमा थप म्यादसहित 2084 वैशाख 28 गतेभित्र निर्माण काम सक्नुपर्नेछ। आयोजना कार्यालयका सूचना अधिकारी प्रभात तिवारीका अनुसार 1,09,50,00,000 लागतमा सड़क कालोपत्री हुँदैछ। सड़कको कालोपत्रे काममा कुनै पनि बहाना र कुनै पनि ढिलासुस्ती नहुने उहाँले स्पष्ट पार्नुभयो। उच्च अदालत तुलसीपुर बुटोल इजलासले बुटोल स्थित बुटोल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मिलन कुमार राई र न्यायाधीश सानुमैया डंगोलको संयुक्त इजलासले यही असोज 8 गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुंगो नलगेसम्म उद्योग बन्द नगराउन आदेश जारी गरेको हो। अदालतको ठहर र आदेशको आधारमा बुटोल रारा मद्दा मसला उद्योगका संचालक दीपक भूषालले घरेलु तथा साना उद्योग कार्यालय रूपन्देही लगायतलाई विपक्षी बनाई दर्ता गरेको उत्प्रेषण परमादेश रिट निवेदनमाथि सुनवाई गर्दै उच्च अदालतले यो आदेश जारी गरेको छ। अदालतले दिएको आदेश अनुसार उद्योगले वातावरणीय प्रदूषण गरे वा नगरेको विषयमा अन्तिम विवेचना हुने भने बाँकी नै रहेको छ। तिलोत्तमा 11 गणेशनगरमा क्रियाशील सञ्जीवनी आमा समूहको सक्रियतामा सुखौरा पुलदेखि उत्तर महेन्द्र राजमार्गलाई जोड्ने आसपासको झाड़ी व्यवस्थापन गरिएको छ। वड़ा समूहले तीन दिन लगाएर झाड़ी व्यवस्थापन गरेको वड़ा अध्यक्ष विष्णु बरालले जानकारी दिनुभयो। दायाँ बायाँ रहेको अनावश्यक झाड़ी कटान गरी सड़कलाई खुला गराइएको छ। आमा समूहका सदस्यहरूले लगातार तीन दिनसम्म सड़क क्षेत्रलाई सफा गरेर आवतजावतका लागि सहज बनाएका छन्। वड़ाध्यक्ष बरालले आमा समूहको श्रमदानको लागि उच्च प्रशंसा गर्दै सड़कको बाँकी पूर्वाधार सुधारका लागि सरकारवाला निकायलाई आग्रह गर्नुभएको छ। महेन्द्र राजमार्गसँग तिलोत्तमा नगरपालिकालाई जोड्ने सबैभन्दा चलन चल्तीको भए पनि यो सड़क हाल जीर्ण बनेको छ। साइबर सुरक्षा तथा सूचना प्रविधिमा रूचि राख्ने विद्यार्थी युवा तथा प्रविधि मैत्रीलाई लक्षित गर्दै बुटोलमा राष्ट्रिय स्तरको नेपाल साइबर शील्ड 2026 प्रतियोगिता शुरू भएको छ। नेपालमा साइबर सुरक्षा प्रति युवाको रूचि र सिपलाई प्रोत्साहन गर्ने उद्देश्यले रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले क्याप्चर द फ्ल्याग थीममा प्रतियोगिताको आयोजना गरेको हो। साइबर सुरक्षा सम्बन्धी व्यावहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता र प्राविधिक दक्षता परीक्षण गरिने प्रतियोगिताको पहिलो चरणको छनौट असोज 17 गते अनलाइन माध्यमबाट हुने कार्यक्रम संयोजक सन्देश आचार्यले जानकारी दिनुभयो। छनौट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने 10 टोलीबीच आगामी कार्तिकमा फाइनल प्रतिस्पर्धा हुने आचार्यको भनाई छ। प्रतियोगिताको विजेताले 1,00,000, दोस्रोले 75,000, तेस्रोले 50,000, स्पेशल क्याटेगोरी अवार्ड विजेताले 25,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। रूपन्देहीको तिलोत्तमा छ कुञ्जलापुर स्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा यस क्षेत्रकै प्रतिष्ठित 38 झरना रनिङ शील्ड नकआउट फुटबल प्रतियोगिता शुरू भएको छ। जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी लगायतको उपस्थितिमा भएको प्रतियोगिताको तिलोत्तमा नगरपालिका वड़ा नम्बर 6 का वड़ाध्यक्ष गणेश पाठकले उद्घाटन गर्नुभयो। झरना स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको यो प्रतियोगिता निरन्तर सञ्चालन हुँदै आएको यस क्षेत्रकै चर्चित प्रतियोगितामध्ये एक मानिन्छ। प्रतियोगितामा विभिन्न जिल्ला तथा क्षेत्रका गरी यसपटक जम्मा 12 उत्कृष्ट फुटबल टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेता टोलीले नगद रू 4,00,000, उपविजेता टोलीले नगद 2,00,000 सहित ट्रफी पाउनेछन्। यस्तै प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाड़ीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो।
1: यस 38 झरना रनिङ शील्डमा 12 टिमको सहभागिता रहेको छ। जसमध्ये कपिल वस्तु, नवलपरा टिम लगायत रूपन्देहीभरिका टिमहरू अलगहरू हामी समावेश गरेका छौँ। प्रथम हासिल गर्ने टिमले रु 4,00,000 रुपियाँ प्राप्त गर्नेछ। द्वितीय हुने टिमले 2,00,000 रुपियाँ प्राप्त गर्नेछ। त्यसै गरी विभिन्न विधागत पुरस्कारहरू हामी समापनको दिन विधागत पुरस्कारहरू प्रदान गरिनेछ। जसको चाहिँ 5 विधामा 10,000 दरले हामीले प्रदान गर्नेछौँ। दैनिक म्यान अफ द म्याच दिनदिनै हुने च्याम्पियनलाई हामी 5,000 दरले प्रदान गर्नेछौँ।
0: उद्घाटन खेलमा देवदहको चरंगी युवा क्लब विजय भएको छ। चरंगीले लिस्नु युवा क्लबलाई 3-2 गोल अन्तरले पराजित गर्यो। चरंगीको जितमा खेलको पहिलो हाफको 15 मिनटमा अविनाश स्याङट्यानले तथा दोस्रो हाफको अन्तिम समयमा सुदीप सिरिसले 1 मिनटको अन्तरालमा लगातार 2 गोल गरेका थिए। लिस्नु युवा क्लबको तर्फबाट पहिलो हाफको 36 मिनटमा रोशन पहाड़ीले र दोस्रो हाफको इन्जुरी समयमा सुशील राईले गोल गरेका थिए। खेलमा चरंगी युवा क्लबका सुदीप सिरिस म्यान अफ द म्याच घोषित भएका छन्। आज बिहिबार हुने खेलमा गोर्खा बोइज बुटोल र देवदह बोइज चरंगी बीच खेल हुने देवदह बोइज देवदह बीच खेल हुने आयोजक क्लबका मोहन सिंह रायले

0: जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्स पुरूषतर्फको 5000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। पालले 5000 मिटरको दूरी 14:03.61 सेकेण्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्नु भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेन्स ओलम्पिकमा 14:04.89 सेकेण्डको राष्ट्रिय कीर्तिमान कायम गर्नु भएको थियो। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको अन्त्यमा आयौं मुख्य खबर शीर्षक पुनः एकपटक। भोटेकोशी विप्लव सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुली चयन, सभामुखबाट लिए शपथ। प्रति लिटर 21 रूपियाँ महँगो भए पनि बाढ़ी पहिरो र चाड़पर्वका कारण यसपटक पेट्रोलियम पदार्थको मूल्य बढ़ेन। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, रासायनिक मल कारखानाका लागि चाँडै प्रस्ताव आह्वान गरिने। कंग्रेस महाधिवेशनमा प्रतिनिधिको शुल्क 3500 तोकियो, महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा प्रचार सामग्री नराखिने। भोटेकोशी बाढ़ीबाट 430 मेगावाट विद्युत अवरूद्ध, विद्युत प्राधिकरण वैकल्पिक व्यवस्थापनको तयारीमा। चियामा कृत्रिम रंग मिसावट नगर्न उद्योगी तथा विक्रेतालाई खाद्य विभागको चेतावनी। यो वर्षको दशैंमा राष्ट्र बैंक र बैंकहरूबाट नयाँ नोट सटाई गर्न पाइने। 5 वर्षमा गुल्मीको रेडी खरजाङ बलकोट सड़क खण्ड निर्माणको 86% काम सम्पन्न। तिलोत्तमा 11 को सुखौरादेखि महेन्द्र राजमार्गसम्मको सड़क जीर्ण, मरमत समार गर्न स्थानीयको माग। बुटोलमा साइबर सुरक्षा प्रतियोगिता हुँदै 38 झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता शुरू। विश्व एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान। बिहान 5:40 बजेको हाल खबर सकियो। अब काठमाण्डुबाट प्रसारण हुने सीआईएनको साझा खबर सुन्न सकिन्छ। सुन्दै गर्नुहोला रेडियो लुम्बिनी। नमस्कार।
1: कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झुलुङ्गे पुल चुडियो, पाथिभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटकहरू मारमा।
2: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा। ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको युनिसेफको दावी।
1: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, कास्तेमै सीमित रहेर फर्कियो क्रान्ते कबड्डीको टोली, गण्डकीसँग भूटान लगातार दोस्रो पटक पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोशी बाढ़ी पछि उद्धारसँगै अब पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको घोषणाको प्रसंग।
2: सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा पुनर्प्राप्त का लागि अगाडि बढ़ाउने निर्णय गरेको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको 37 बैठकले बाढ़ीले निम्त्याएको विषम परिस्थिति, खोज तथा उद्धार, राहत तथा अस्थायी बसोबासको समग्र समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा भएका निर्णयका बारेमा जानकारी दिँदै प्राधिकरणका प्रशासकीय प्रमुख डा धर्मराज उप्रेती,
4: हालको खोज तथा उद्धार, सर्च र रेस्क्यूको जुन अपरेशन छ, यो कार्यबाट अब खोज तथा पुनर्प्राप्ति अर्थात पुनर्लाभमा जाने सर्च एण्ड रिकभरी फेजमा हामी नयाँ फेजमा प्रवेश गरेका छौं। सर्चलाई कन्टिन्यू गर्दै गर्दाखेरि पनि सर्च र रिकभरी मिशनमा हामी प्रवेश गरेका छौं। बेपत्ता भएका व्यक्तिको थाई ठेगाना भएका सम्बन्धित स्थानीय तहले प्रमाणित गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उक्त विवरण प्रमाणित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र सोका लागि आवश्यक प्रक्रिया विपद प्राधिकरणले गर्ने भन्ने खालको पनि कुरा भएको छ यसमा। र बसोबासको सन्दर्भमा पनि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मन्त्री स्तरीय जुन निर्णय हुन्छ त्यो अनुसार गठित भएको एउटा समिति थियो, त्यो समितिले पनि परिवारको पुनस्थापनाको लागि उपयुक्त स्थानमा जग्गा पहिचान तथा खोजी गर्ने समितिले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएका सम्भावित सुरक्षित स्थान देहाय अनुसार गर्ने भनेर चाहिँ सम्बन्धित स्थानीय तहको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा सहजीकरणमा प्रतिवेदनमा उल्लेखित जग्गा मध्ये आवश्यकता अनुसार अस्थायी बसोबास निर्माणको कार्य विभिन्न साझेदार संस्थाहरू समेत परिचालन गरी पूर्वाधार विकास मन्त्रालयले गर्ने र साथै छनौट भएका सुरक्षित स्थानमा अत्यावश्यक पूर्वाधारहरूको व्यवस्था सम्बन्धित निकायले मिलाउने र सो सम्बन्धी विद्यमान कानूनी व्यवस्था आवश्यक परिमार्जनका लागि सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने भन्ने कुरा पनि भएको छ।
2: बाढ़ीमा परि ज्यान गुमाएका नागरिकको क्षतिवेक्षित विच्छेद शव पहिचानका लागि ठूलो परिमाणमा वैज्ञानिक विधिबाट फरेन्सिक परीक्षण भइरहेको छ। हाल दुईवटा विधि विज्ञान प्रयोगशालामा कुल 3,685 फरेन्सिक नमूनाको डीएनए परीक्षण प्रक्रिया जारी रहेको र काठमाडौँको सामाखुसस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा 1,957 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1,728 नमूना परीक्षणका लागि प्राप्त समेत भएको यसबीच हाल भारतबाट 19 जना, चीनबाट 15 जना, दक्षिण कोरियाबाट 3 जनाको डीएनए विज्ञ तथा संयुक्त राज्य अमेरिकाबाट 3 जना र सिंगापुरबाट 2 जना समेत विज्ञ गरी 5 देशका प्राविधिक टोलीहरू नेपालमा परिचालन भएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा गत भदौ 10 गतेदेखि परिचालन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल लगायतका विभिन्न टोलीबाट हालसम्म भएका खोज, उद्धार र राहतका प्रयासका उपलब्धिको समीक्षा समेत बैठकमा भएको थियो। विपदको लामो समय बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून बन्दै गएको र कार्यक्षेत्रमा खटिएका उद्धार टोली तथा जिल्ला सुरक्षा समितिबाट समेत हालको खोज तथा उद्धारको चरण स्थगन गर्न सिफारिश भएकाले सरकारले अब स्रोत साधनलाई खोज तथा पुनर्प्राप्तितर्फ केन्द्रित गर्ने निर्णयमा समेत पुगेको बताइएको छ। मुलकी देवानी ऐन 2074 दफा 44 अनुसार सामान्य अवस्थामा कुनै सूचना बिना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मात्रै मृत्यु भएको मानिने कानूनी प्रावधान रहेको छ। यद्यपि सोही संहिताले विशेष अवस्था र उमेरका आधारमा 80 वर्ष उमेर पुगेको व्यक्तिको हकमा बेपत्ता भएको 5 वर्षपछि, युद्धस्थलमा खटिएको सैनिकको हकमा युद्ध समाप्त भएको 4 वर्षपछि र हवाई पानी जहाज वा सवारी दुर्घटनाको हकमा दुर्घटना भएको मितिले 3 वर्ष पूरा भएपछि मात्रै अदालतबाट मृत्युको न्यायिक घोषणा गर्ने व्यवस्था समेत गरिएको छ। त्यस्तै बाढ़ीका कारण घर बार गुमाएका नागरिकको अस्थायी आवास पुननिर्माण र पुनरुत्थानका लागि कार्यलाई तत्काल अगाडि बढ़ाउने समेत बैठकले निर्णय गरेको छ। हालसम्म प्राप्त विवरण अनुसार 7 वटा स्थानीय तहका 278 परिवारले तत्काल अस्थायी टेन्टमा बस्न चाहेको समेत विवरण प्राप्त भएको प्राधिकरणले जनाएको हो। त्यस्तै बैठकले भोटेकोशी बाढ़ी र त्यसपछिका मनसून जन्य विपदका घटनामा प्रतिकूल मौसम र भौगोलिक विकटताका बीच पनि अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, स्वास्थ्य कर्मी, स्वयंसेवक, निजी क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज, जनसमुदाय र संचारकर्मीहरूप्रति पनि प्रशंसा गर्दै हार्दिक धन्यवाद समेत व्यक्त गर्ने बैठकले निर्णय गरेको छ।
1: यसैबीच भटेकोशी बाढ़ीको क्षतिमा परेको बीमा दावी मध्ये 12 असोजसम्ममा 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्रै भुक्तानी भएको बीमा प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी परेको थियो। यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। सुरुमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले सुरुमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि सुरुको बीमा दावी घटेर 15-16 अर्बमा झरेको थियो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क पुनः बढ़ेर गत मंगलबारसम्ममा 20,98,00,000 करोड़ पुगेको प्राधिकरणले जानकारी दिएको छ। यो तथ्याङ्क अझै बढ़ने पनि प्राधिकरणको भनाइ छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 बीमा दावी गरिएको छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। पारवहन बीमा अन्तर्गत 104 दावीमा 2,45,51,00,000, अन्य बीमा अन्तर्गत 299 दावीमा 1,36,85,00,000 र स्वास्थ्य बीमा अन्तर्गत 28 दावीमा 22,52,00,000 रूपियाँ बराबरको रकम माग गरिएको बीमा समितिले जनाएको छ।
2: संसदको अर्थ समितिले पूँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सी कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्सी तथा डीसीएस एण्ड क्लियरेन्सका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो। समितिले कुनै पनि कम्पनीलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि कम्पनीको अवस्था राम्रोसँग जाँच गर्न धितपत्र बोर्डलाई निर्देशन समेत दिएको छ। कम्पनीको पूँजी पर्याप्तता, प्रविधि, खुद सम्पत्ति, वासलात, प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरेर मात्रै आईपीओको अनुमति दिनुपर्ने समितिले निर्णय समेत गरेको छ। यस्तो अवस्थाले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर देखिने वा लगानी जोखिममा पर्ने अवस्थालाई नियन्त्रण गर्ने समितिले ठहर समेत गरेको छ। यसैबीच संसदको अधिवेशन अन्त्य हुने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिश भएको छ। मन्त्री परिषदको हिजो मंगलबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिश भएको बताउनुभयो। असोज 16 गतेदेखि अन्त्य हुने गरी सिफारिश भएको समेत उहाँले बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सुकेटार फाप्ले पार्टी सड़क 10 वर्षदेखि धुलाम्मे र हिलाम्मे हुँदा यात्रुलाई सास्ते
5: लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै छानैभरि सेत्तै सेत्तै यो मुद्दोङ बोइ सक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वारपार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नुपर्छ अलिअलि।
1: विधि विज्ञान प्रयोगशाला विधेयक पारित, कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चाँदनी झोलुङ्गे पुल चुडियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रमक देखिन्छ, रेल पनि काटिरहेको छ।
7: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
6: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
7: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
6: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
7: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
8: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
7: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षकमा तुफान न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यकारीको हस्तक्षेप विरूद्ध सर्वोच्च अदालतमा अभूत पूर्ण एकता देखिएको छ, तर नेतृत्व प्रतिको पुरानो असन्तुष्टि र न्याय प्रशासन तथा सम्पादनमा बाह्य र आन्तरिक हस्तक्षेपका प्रश्नहरू भने पनि सहज रूपमा आइरहेका छन्। लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा सजना बराल र आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। पित्रावतीबाट देवीघाट फर्कदा बाटैमा पर्ने ढुङ्गी बजारमा गत बिहिबार झमझम पानी परिरहेको थियो। नरेश डंगोल र उहाँकी श्रीमती गमबुट लगाएर आधा खोलिएको सटरभित्र गैती बेल्चा र कुटोले धमाधम लेदो गेग्रान र बालुवा पन्छाउँदै गर्नुभएको थियो। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा सम्मान र जिउने बलियो आधार बनेको देखिन्छ। त्यस्तै भित्रपृष्ठमा नागरिक उड्डयन प्राधिकरणको बजेट 31

0: 15 देखि 26 असोजसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा दशैंलाई नयाँ नोट साट्न सहजीकरण शीर्षकमा खबर छ। दशैं र तिहार नजिकीसँगै सर्वसाधारणले केन्द्रीय बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन्। राष्ट्र बैंकले दशैं र तिहार लक्षित गर्दै नयाँ नोट साट्नका लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै निर्यातको दोस्रो गन्तव्य अमेरिका शीर्षकको खबर पनि आजको कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ।
1: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली पठाइएको छ। धारमा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले संचालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली पठाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष रहेको जनाइएको छ। स्वास्थ्य कर्मीहरूका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक रहेका छन्। नागरिक दैनिकमा नोटबन्दी सम्भव छ शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर छ। कालो धनको सञ्जाल तोड्न र चुनावमा हुने आर्थिक चलखेल रोक्न प्रदेशसभा र स्थानीय तह निर्वाचन अघि 500 र 1000 दर रूपियाँका नोट प्रयोगमा रोक लगाउन सदनबाट माग भएपछि नोटबन्दीको राजनैतिक तथा आर्थिक बहस फेरि ताप्ने सम्भावना देखिएको उल्लेख छ। त्रिवेणीलाई आफ्नै सम्पत्ति थाम्न सकस शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा वीरगंज महानगरको 4 अर्ब 21 करोड़को संशोधन बजेट शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको छ भने सिपदेखि रोजगारीसम्मको सेतु बन्दै मेला शीर्षकमा अमर खड्काले लेख्नु भएको खबर छ। इटहरीमा बुधबारदेखि शुरू भएको सिप तथा रोजगार मेलाको पहिलो दिन युवा पुस्ताको बाक्लो चहल पहल देखिएको उल्लेख गरिएको छ। 40 माइक्रोन मुनिका प्लास्टिक झोला प्रयोग नगर्न प्रमादेश शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातला प्लास्टिक झोलाको उत्पादन आयात बिक्री वितरण तथा प्रयोगमा ल्याइएको प्रतिबन्ध देशभर प्रभावमा कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको हो। सर्वोच्चले हिजो सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोत साधन परिचालन गर्न आदेश दिइएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेसमा ओडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्रै सीमित नरही संगठनको संरचनामै देखिन थालेको पनि उल्लेख गरिएको छ। देउबा समूहको ओडा अधिवेशन आज, निर्वाचन आयोगलाई जानकारी शीर्षकमा अर्को खबर छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि युवाहरूलाई नेतृत्वमा मौका दिने नीति लिएको छ। निजामती प्रहरी विधेयक अघि बढ़ाउने तयारी शीर्षकमा खबर छापिएको छ भने चुडियो दोधारा चाँदरी झोलुङ्गे पुल शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको छ। महाकाली पारीको भूगोललाई जोड्न 22 वर्ष अघि निर्माण गरिएको दोधारा चाँदनी झोलुङ्गे पुल चुडिएको हो। दोधारा चाँदनी नगरपालिकालाई कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँसिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको उल्लेख गरिएको छ। मनाङमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 9 जना अझै बेपत्ता शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको छ। मनाङको नारपा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको हो। हिम पहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै मृत्यु हुनेको संख्या 7 पुगेको खबरमा उल्लेख गरिएको छ। जलविद्युत आयोजनामा बाढ़ीको असर, 620 मेगावाटका 19 परियोजना तत्काल संचालनमा नआउने शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा भने मुलुकको विकासमा योगदान दिन आग्रह शीर्षकमा लेखिएको खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको हो। विभिन्न प्राविधिक पृष्ठभूमिका सांसदसँग उहाँले हिजो छलफल गर्नुभएको हो। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायतका विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा पराजुली सभापतिमा निर्विरोध निर्वाचित शीर्षकमा खबर छ। जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको

0: मृत्युले विपद सम्बन्धी अध्ययनका लागि गठित विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा नेता स्थानीय तह जाँदै शीर्षकमा खबर छापिएको छ भने भूमिगत विद्युत वितरण सञ्चालनमा ल्याइने शीर्षकमा भित्रीपन्नामा खबर छ। बढ़ी उत्पादन दिने धान विकास गर्न लागि बारेमा पनि खबर छापिएको छ भने भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित हुने भएको बारेमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले रूस यात्रा गर्ने आफ्नो नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रूसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकको रिपोर्ट प्राप्त भएको भन्दै सो चेतावनी जारी गरेको हो। मन्त्रालयले भारतीय नागरिकलाई विदेशमा रोजगारीका अवसरहरू खोज्दा सावधानी अप्नाउन र अप्रमाणित व्यक्ति वा एजेन्टहरूबाट आउने प्रस्तावको स्वीकार नगर्न समेत चेतावनी दिएको छ। सार्वजनिक क्षेत्रमा कर्मचारीको तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा फ्रान्सभर हजारौं कर्मचारी सड़कमा उत्रिएका छन्। शिक्षक, स्वास्थ्यकर्मी, अग्नि नियन्त्रक सहित सार्वजनिक क्षेत्रका कर्मचारीले देशभर एक दिने हड़ताल र प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच शिक्षा क्षेत्रमा सुधारको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच केही स्थानमा हिंसात्मक झड़प समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र ल्याटिन अमेरिकामा लाखौं बालबालिका एलनिनोको प्रभावमा रहेको एक अध्ययनले देखाएको छ। सो प्रभावले गम्भीर खडेरी र बाढ़ीको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले जनाएको हो। एलनिनो एक प्राकृतिक रूपमा हुने जलवायु विषमताको परिस्थिति र भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको तापक्रम बढ़ाउने र यसले हावा र वर्षाको ढाँचामा विश्वव्यापी परिवर्तन ल्याउने समेत विज्ञहरूले बताएका छन्।
0: साझा खबरमा अब खेल खबर। जापानको आइची र नागोयामा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपाललाई कास्य पदक दिलाएको कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली हिजो स्वदेश फर्किएको छ। कराँतेमा एकमात्र कास्य दिलाएका तेन्जिङ सहित नेपाली कराँते टोली बिहान र कबड्डी टोली साँझ फर्किएका हुन्। कराँते र कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ। एसियाडमा दोस्रो पटक सहभागिता जनाएको नेपाली महिला कबड्डीले उत्कृष्ट प्रदर्शन गरेको थियो। महिला कबड्डीमा 8 राष्ट्र सहभागी भएका थिए। विश्व एसियाडमा बुधबार जुडोको खेल शुरू भएको छ, तर नेपालका खेलाड़ीले जुडोमा पहिलो दिनमै निराशाजनक प्रदर्शन गरेका छन्। नेपालका 6 जना मध्ये 4 खेलाड़ीले कमजोर प्रदर्शन सहित पहिलो चरणबाटै बाहिरिएको रमेश सुविदीले नयाँ पत्रिका दैनिकमा नागोया जापानबाट लेख्नु भएको खबर छापिएको छ। भूटानको राष्ट्रिय क्रिकेट टोलीले बुधबार हिजो दोस्रो अभ्यास खेलमा गण्डकी 11 64 रनले पराजित भएको छ। भूटानी टोलीको यो लगातार दोस्रो हार रहेको छ। नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशीले आईसीसी T20 आई बलिङ वरियतामा एकपटक 38 स्थान फड्को मार्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार जारी गरेका सबै फर्म्याटको वरियता सार्वजनिक गरिएको हो। नयाँ वरियता अनुसार ललित आईसीसी T20 आई बलिङमा 80 स्थानमा पुग्नु भएको छ। र नेपालले उपाधि जितका लागि आँट्न मिल्ने फुटबलको कुनै प्रतियोगिता छ भने त्यो साफ च्याम्पियनशीप नै हो। भलै नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अहिलेसम्म जितेको छैन, साफ च्याम्पियनशीप गुमाउँदै गरेको स्थिति छ। नेपाललाई सहभागी हुन दिइएको 30 सेप्टेम्बरसम्मको समयसीमा सकिएको छ।
1: विकास निर्माणका काममा ढिलाइ र नागरिकको शास्ति अझै टरेन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याज त फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब विकास निर्माणमा ढिलाइ र नागरिकको असन्तुष्टिको प्रसंग। लाखौंको संख्यामा दर्शनार्थी आउने ताप्लेजुङको पाथिपरामा यस वर्षको सीजन शुरू भएको छ। दर्शनार्थीले होटल तथा गाड़ीको अग्रिम बुकिङ समेत धमाधम गर्न थालेका छन्। तर सुकेटा र काफ्ले पार्टी सड़क 10 वर्षदेखि धुलामी र हिलामी हुँदा तीर्थयात्री मात्र प्रभावित भएका छैनन्। यहाँका स्थानीय नागरिक, यातायात तथा होटल व्यवसाय समेत मारमा परेका छन्।
4: पाथिभरा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीको चहल पहल बढ़दै गएसँगै सवारी साधनको आवागमन पनि बढ़न थालेको छ। तर सुकेटार काफ्लेपाटी सड़क खण्डको दुर्वस्थाले भने हरेक नागरिकलाई पीड़ा दिइरहेको छ। छोटो दूरीको सड़क भए पनि सड़कको खराबपनले गन्तव्यमा पुग्न बढ़ी समय खर्च हुनुपर्ने र यात्रुहरूले समेत बढ़ी भाड़ा तिर्नुपर्ने बाध्यता रहँदै आएको छ। एकजना अटो चालक मुकेश शिवा:
5: अप्ठ्यारो बाटो, गाडी अब त्यति धेरै बिग्रिन्छ, अब यो ठाउँमा अहिले लगेर तपाईँको माथि पुर्याएर फर्काएर ल्यायो भने अब अहिले तल पुर्याएर गाडी बनाउनु पर्ने हुन्छ, ठोकिन्छ।
4: समयमै सड़क कालोपत्री नहुँदा तीर्थयात्रीलाई यात्रा गर्न कठिन भइरहेको छ। सड़कको समस्याले यात्रु यातायात व्यवसायी मात्र नभएर आसपासका नागरिकले समेत लामो समयदेखि हैरानी खेपिरहेको पीड़ा सुनाउनुहुन्छ स्थानीय विमला बस्नेत।
6: न्युज लाग्यो, अलिअलि घाम लाग्यो भने धुलो उडेर यो सबै यो छानैभरि सेतै सेतै यो मुद्दो भइहरिसक्नु, लुगा कपडाहरू धोयो भने उस्तै हुन्छ, बर्खा लाग्यो यसरी हिलोले वार पार गर्न हिँड्न ओर्नै सकिँदैन, गम्बुट लाएर हिँड्नु पर्छ अलिअलि।
4: सड़क निर्माणमा ढिलाइ हुँदा काफ्लेपाटी फेदी क्षेत्रमा सञ्चालित स्थानीय होटल व्यवसायीले समेत दर्शनार्थीसँग चर्को मूल्य लिन बाध्य छन्। 2078 सालदेखि ठेक्का सम्झौता गरी निर्माणको कार्य शुरू गरेको करिब 6 वर्ष नागिसकेको छ, तर प्रगति भने एकदमै सुस्त देखिएको छ। तमोर करिडोर सुबाङखोला ओलाङचुङ्गोला सड़क योजना कार्यालयका डिभिजनल इन्जिनियर सिंह बहादुर विष्ट:
7: मुक्तिसम्म उसको स्टोरको टाइम छ, मुक्तिसम्म चाहिँ देउरालीसम्म 4 किलोमिटर चाहिँ कालोपत्रे अथवा लिज पेमेन्टकोबाट भनौँ जोइन्ट खालको छ, त्यहाँ ठाउँ ठाउँ हेरेर कुनै ठाउँमा चाहिँ अब कालोपत्रेले पनि हुने खालको छ, कहीँ चाहिँ धरान गर्नुपर्ने छ, त्यो हेरेर 3-4 किलोमिटर चाहिँ कम्तीमा पनि मुक्तिसम्म गर्ने, यो साल चाहिँ कुनै हालत सक्ने भन्ने उसको चाहिँ चिठी हामीलाई प्राप्त भएको छ।
4: सड़क निर्माणको जिम्मेवारी पाएको कन्ट्याक निर्माण कम्पनीले भने मौसम प्रतिकूलताका कारण काम अघि बढ़न नसकेको बताएको छ। पछिल्ला केही समयमा कालोपत्रेका लागि प्रयोग हुने कच्चा पदार्थ अभाव तथा इन्धन कारण प्रभाव परेकाले निर्माणको कार्यमा प्रभाव परेको उल्लेख गरेका छन्। करिब 6 वर्षको अवधिमा झण्डै 40% मात्रै भौतिक निर्माणको कार्य गरेको कम्पनीले चालू आर्थिक वर्षमा जसरी पनि योजना सम्पन्न गर्ने कम्पनीका प्रमुख हरिबाबु पन्तको दावी छ।
8: जीको हिसाबले चाहिँ पिचको चाहिँ होला जस्तो नलागेर हामीले चाहिँ कति ठाउँमा चाहिँ चेन्ज गर्न लाग्छन्, ढलान परिवर्तन गर्न लाग्छन्, यो वर्षमा यो सालमा हामी सिध्याउँछौँ।
4: चालू आर्थिक वर्षमै योजना सम्पन्न गर्ने कम्पनीले दावी गरे पनि जिल्लावासी भने विश्वस्त छैनन्। छन् त केवल तीर्थयात्रीको सहज यात्रा र स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोड़िएको सड़कले कहिले पूर्णता पाउला र जिल्लाको समृद्धिमा टेवा पुग्छ भन्ने चिन्तामा। कृष्ण फुरुम्बु लिम्बु, सीआईएन रेडियो तमोर, ताप्लेजुङ।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक:
1: रसुवाको भोटेको सिबारीको क्षतिमा 21 अर्बको बीमा दावी, 67 लाख मात्रै भुक्तानी, उद्धारसँगै पुनर्लाभको योजना कार्यान्वयन गर्ने विपद व्यवस्थापन प्राधिकरणको निर्णय, लेदोले पुरिएको बस्तीमा जिउने आधार खोज्दै प्रभावित,
0: मुलुक विकासमा योगदान दिन प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रह, भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याइने, भारतको कर नीतिका कारण नेपाली जुट निर्यात प्रभावित,
1: कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै दोधारा चादनी झुलुङ्गी पुल चुडियो, पाटीभरा मन्दिर जाने सड़क 15 वर्षदेखि जीर्ण, पर्यटक भने मारमा,
0: भारतद्वारा आफ्ना नागरिकलाई रूस यात्रामा नयाँ चेतावनी जारी, फ्रान्समा हजारौं कर्मचारी र विद्यार्थी सड़क प्रदर्शनमा,
1: र विश्व एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालको निराशाजनक प्रदर्शन, काशीमै सीमित रहेर फर्कियो कराते र कबड्डीको टोली।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका मन्त्रीहरू जहाँ 2 जनादेखि 9 जनासम्म स्वकीय राखेका छन् र ती स्वकीयहरूले गरेको काम कारवाही स्वकीय राख्न मिल्ने त्यति धेरै हो या होइन भन्ने बारेमा विभिन्न बहस पनि भइराखेको छ। यहाँ स्वकीय लेखेका लुगा लगाएका व्यक्तिहरूको ठूलो भीड़ रहेको छ र त्यही भीड़ नजिकै एकजना व्यक्ति पुगेका छन् जो अलिकति पाक उमेरका जस्ता देखिन्छन्। उनले सोधेको जवाफमा स्वकीय सचिवहरूको भित्रबाट एउटा ठूलो आवाज केही सोधेको जस्तो पनि आएको छ। माथि यस्तो लेखिएको छ: मन्त्रीजी खोज्नु भा, गोलो भित्र हुनुहुन्छ, काम के थियो कुन्नी?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। लीला लील प्रकाशन र सन्तोष गन्धर्व विदा, तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: पनि कहाँ सकिन्छ।
1: एउटा हेर्नुहोस् त, आज पनि ऋषि दाईले रीता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: उत्सवको पर्व
7: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
6: फोन नम्बर 071-542-6999 551-6999।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: होइन, के खुसीको खबर हो दाजु?
8: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
9: हो र?
8: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
10: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
12: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
13: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
11: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
14: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
11: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई बाबुजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
19: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
23: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
24: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98-570-21-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
27: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दाता।
26: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
28: कार्यक्रम आज को संदर्भ को साथ मा

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ आजको सन्दर्भ आजको सन्दर्भ सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउँदछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष सम्वादमा जोड़िएर बहस छलफल र कुराकानीमा केन्द्रित हुने गर्दछौ। 38 झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता तिलोत्तमामा शुरू भएको छ। तिलोत्तमा छ कुञ्जलापुर स्थित उमा आधारभूत निमाविको खेल मैदानमा शुरू भएको यो प्रतियोगितामा 12 टोली सहभागी छन्। प्रतियोगिताको फाइनल खेल असोज 25 गते हुनेछ। विजेताले 4 लाख र उपविजेताले 2 लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने यो प्रतियोगिताको सुन्दरता आफैमा एउटा गहनाको रूपमा रहेको छ। निरन्तरता र स्थानीय समुदायको सहभागिताको उदाहरण पनि हो झरना स्पोर्ट्स क्लबद्वारा आयोजित झरना रनिङ सिल्ड फुटबल प्रतियोगिता। प्रतियोगितालाई निरन्तरता दिन क्लबको नेतृत्व व्यवस्थापन र स्थानीय स्तरको सहयोग महत्वपूर्ण रहँदै आएको क्लबका पदाधिकारीहरू बताउँछन्। यो महत्वपूर्ण विषयमा प्रतियोगिताको आयोजना झरना स्पोर्ट्स क्लबको अहिलेको भूमिका चुनौती र आगामी योजनाबारे क्लबका अध्यक्ष धनेन्द्र पौडेलसँग हामी कुराकानी गर्ने सम्पर्क गर्दैछौं। यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
3: धन्यवाद छ।
2: यो 38 झरना रनिङ सिल्ड फुटबल प्रतियोगिता 38 संस्करणसम्म आइपुग्दा क्लबको यात्रा कस्तो रह्यो? प्रतियोगिता शुरू गर्नुको त्यति बेलाको उद्देश्य चाहिँ के थियो, के भन्नुहुन्छ?
3: धन्यवाद छ प्रकाश भाइलाई। विशेष त गरी ग्रामीण क्षेत्रमा लामो इतिहास बोकेको यस क्लब को उद्देश्य के थियो, प्रतियोगिता सञ्चालन गर्ने उद्देश्य के थियो भन्ने जुन जिज्ञासा राख्नुभयो, मलाई लाग्छ आजभन्दा 66 वर्ष अगाडि स्थापना भएको क्लबले 66 वर्ष अगाडि यसले खेलको मात्रामा मात्रै आफ्नो क्लबलाई स्थापित गर्यो। जो हिजोको जुग भनेको धेरै कठिनाई धेरै बाधा अडचन हुने समयमा आफ्नो यो क्लब स्थापना गर्यो। जुन संस्थापक श्रदेय संस्थापकजीहरू हुनुहुन्छ, मैले उहाँहरूप्रति आभार पनि व्यक्त गर्न चाहन्छु, आज यहाँ रेडियो लुम्बिनी मार्फत सम्झन पनि चाहन्छु। त्यो बेलाको परिस्थितिमा खेललाई मात्रै प्राथमिकता दिएर जानुभयो, स्थापना गर्नुभयो र समय अनुसार यस क्लबलाई सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्नेछ भन्दै त्यसपछिका विगतका दिनहरूका नेतृत्वकर्ताहरूले जो जसले नेतृत्व भूमिकामा रहनुभयो उहाँहरूले यसलाई सामाजिक दायित्व पनि यस क्लबले भूमिका निर्वाह गर्नुपर्छ भन्दै विभिन्न सामाजिक क्रियाकलाप, सरसफाई, स्वास्थ्य, जनचेतना, वृक्षारोपण, कुञ्जपाक, थुप्रै मान्छेहरू आवत जावत गर्ने बाटाघाटा इत्यादि सबै चाहिँ पर्ने आइपर्ने कामहरूमा यस क्लबले अहिले आएर सधैँभरि आफ्नो क्लबलाई अब्बल र सक्रिय रूपमा आफ्नो सक्रियता राखेको छ।
2: अब जस्तो झरना रनिङ सिल्डले चाहिँ 38 संस्करण अहिले पूरा गर्दैछ, यो चाहिँ निरन्तर आयोजना भइरहँदा क्लबको भूमिका चाहिँ यसमा कस्तो रह्यो? विगतका अनुभवहरू, फुटबल प्रतियोगिता जसरी आयोजना गर्नुभएको थियो त्यति बेलाको अनुभव के थियो र अहिले चाहिँ अलिकति नयाँ परिवेशमा कतिको गाह्रो साह्रो भइरहेछ?
3: धन्यवाद छ। यो विषय अति नै महत्वपूर्ण विषय उठाउनुभयो, किनभने अब यो खेल जगत चाहिँ अति नै महँगो पनि भयो, अति नै अब दर्शकलाई पनि मनोरञ्जन अति नै चाहिँ मनोरञ्जन राम्रो खालको मनोरञ्जन, राम्रो खालको खेल प्रदर्शन, उत्कृष्ट खेल प्रदर्शन हेर्ने चाहना चाहिँ दर्शकहरूको र खेल प्रेमीहरूको लागि पनि रह्यो। त्यसो हुँदाखेरि अब विगतका दिनभन्दा हरेक वर्ष चाहिँ खेलहरू उत्कृष्ट खेलहरू हुँदै गए। त्यसो हुँदाखेरि एउटा ग्रामीण क्षेत्रमा रहेको एउटा क्लबले आज 38 झरना रणशील सञ्चाल गरिरहँदाखेरि पक्कै पनि यो अवश्य पनि क्लबलाई पर्न आउने विभिन्न कठिनाईहरू बाधा अडचनहरू पार गर्दै आज यहाँ 38 आइपुगेको छ, जसको हिजो हामीले समुद्घाटन पनि गरिसक्यौं। र मलाई लाग्छ यहाँसम्म आउन सर्वप्रथम त मैले सम्पूर्ण कुञ्जालवरवासीलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु, किनभने देश विदेशमा रहेर पनि यस कुञ्जलापुरको यो एउटा गहना हो, यसलाई निरन्तर रूपमा चाहिँ लैजानुपर्छ, यसलाई कहिले पनि छोड्नुहुन्न, यसले नेतृत्वले कहिले पनि विश्राम नलियोस् भनेर उहाँहरूले सधैँभरि हामी नेतृत्वलाई झकझकाउनुहुन्छ, नेतृत्वलाई चाहिँ देश विदेशमा रहेर पनि हामीलाई सहयोग गरिराख्नुहुन्छ। उहाँहरूप्रति पनि आभार व्यक्त गर्दै यहाँका विभिन्न खेल प्रेमी महानुभावहरू संस्थाहरूलाई पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु।
2: यसपटकको प्रतियोगितामा चाहिँ कुल 12 टोली 3 जिल्ला नवलप्रासी, कपिलवस्तु र रूपन्देही। अब टोलीमा सहभागी या ती टीममा सहभागी खेलाडीहरूको उत्साहलाई यहाँहरूले चाहिँ कसरी हेर्नु भएको छ? ती क्लबहरू कस्ता क्लब हुन्?
3: धन्यवाद छ। होइन, एकदम झर्ना रनिङ सिल खेल्न भनेपछि त मलाई लाग्छ नेपाल अधिराज्यभरिका खेलप्रेमी खेलाडीहरूलाई यहाँको खेल प्रदर्शन, यहाँको चाहिँ खेल अवलोकन गर्न अति नै उत्साहित हुनुहुन्छ। यसै गरी अहिले हामीले रूपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लालाई सहभागिता बनाएका छौं, किन यही तीनटा जिल्लाका सहभागितामा उत्कृष्ट क्लबहरू नै हुनुहुन्छ। यहाँहरूले विगतका दिनहरूदेखि नै उहाँहरूका नामहरू सुनिराख्नु भएको छ। त्यसो हुँदाखेरि हामीले तीनटा जिल्लालाई समेटेर उत्कृष्ट क्लबहरूबाट 12 क्लबलाई हामीले समावेश गरेका छौं। उहाँहरूको 12 टिमको खेल प्रदर्शन हिजोबाट समुद्घाटन भयो र हामी 25 घटस्थापनाको दिन हामी समापन गर्दैछौ।
2: अब जस्तो प्रतियोगिताको विजेतालाई यसपटक चाहिँ 4 लाख रूपियाँ, विजेतालाई 2 लाख रूपियाँ पुरस्कार राखिएको छ।
3: हजुर,
2: गत वर्षभन्दा यसपटकको पुरस्कार राशि बढेको छ, यो बढाउनुको कारण चाहिँ के हो?
3: यस्तो छ, यो के हो भने यो यस क्लबले हरेक वर्ष यो अहिले भर्खरै झरना स्पोर्ट क्लबले 38 झरना रणशीलमा आएर मात्र यो पुरस्कार राशि बढायो भन्ने कुरा पनि होइन, यो विगतका दिनदेखि नै हरेक वर्ष चाहिँ यो खर्चिलो पनि भएको हुनाले खेल्न आउने टिमहरूलाई पनि उहाँहरूलाई पनि यसको चाहिँ अभिभारा नपरोस्, पुरस्कार राशि पाउँदाखेरि त्यो टिमलाई चाहिँ अझै ऊर्जा आओस्, त्यस क्लबलाई अझै ऊर्जा आओस् भन्ने विचारले सबैको छलफलबाट पनि यसलाई चाहिँ हरेक वर्ष चाहिँ यस क्लबले पुरस्कार राशिहरू वृद्धि गरिँदै गइरहेको छ र गत वर्ष भन्दा यस वर्ष फेरि वृद्धि गरिएको छ। यस वर्ष प्रथम पुरस्कार 4 लाख राखिएको छ भने द्वितीय पुरस्कार हामी 2 लाख रुपियाँ राखिएको छ।
2: एउटा अब झरना स्पोर्ट्स क्लबले जुन प्रतियोगिता सञ्चालन गर्छ होइन, यो आफैमा अनुशासन, खेल भावनालाई समेटिएको र एउटा गतिशीलतालाई चाहिँ आत्मकेन्द्रित गर्दै खेलाइन्छ भन्ने छ, तर हिजोको उद्घाटन खेल चाहिँ तपाईँले देख्नुभयो, मैदानभित्रै हात हालहालको स्थिति चाहिँ भइरहेको थियो, दुईजना खेलाडीले रातो कार्ड पाए, केही खेलाडीलाई चाहिँ पहेँलो कार्ड पनि देखाइएको छ। प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउन आयोजकले अहिलेको यो प्रतियोगितामा कस्ता नियम र व्यवस्था गरेको छ?
3: धन्यवाद। यसमा कस्तो छ भने आयोजकले सम्पूर्ण जिम्मेवारी, निर्णायकहरूको जिम्मेवारी रहने हुन्छ, यसमा खेलाडीहरू पनि अनुशासित भएर खेल्नु नै पर्ने हुन्छ। कुनै पनि खेलको होस् या कुनै पनि विषयगत कुराहरूमा त्यसको नियमहरू हुन्छ, नियमहरू उल्लङ्घन गर्न कसैलाई पनि छुट हुँदैन, नियमहरू पालना गर्नै पर्ने हुन्छ। नियमहरू पालना नगर्दाखेरि जहाँसुकै होस् त्यसमा चाहिँ कानुनी भागीदार चाहिँ हुनै पर्नेछ। त्यसो हुनाले जुन हिजो चाहिँ हामी समुद्घाटन खेलको दिन केही खेलाडीहरूले रातो कार्ड प्राप्त गर्नुभयो, त्यो मलाई लाग्छ निर्णायक भूमिकामा रहनुहुने निर्णायक जीवहरूले उहाँहरूले आफ्नो गर्नुपर्ने जिम्मेवारी चाहिँ वहन गर्नुभएको छ। त्यसो भएर मैले आज नै रेडियो लुम्बिनी मार्फत के भन्न चाहन्छु भने झरना स्पोर्ट क्लबमा मात्रै होइन, जहाँ पनि खेल्न भाग लिन गइन्छ, जहाँ पनि सहभागिता जनाइन्छ, सबैजना अनुशासित भएरै खेलियो भने त्यो नै सबैभन्दा राम्रो हुनेछ र त्यो नै खेलको जित पनि रहनेछ। सबै ठाउँमा चाहिँ अनुशासित हीन हुँदै गइयो भने आफ्नो पनि भविष्य बर्बाद हुने र त्यस खेलको चाहिँ खेलको नतिजा पनि राम्रो चाहिँ प्राप्त नहुने पनि मैले जानकारी गराउन चाहन्छु।
2: हामी कुराकानीका क्रममा छौं र 38 औं झरना रनिङ स्टिल्ड नकआउट फुटबल प्रतियोगिता तिलो तमाछ कुञ्जलापुरमा शुरू भइसकेको छ। 12 टोली सहभागी प्रतियोगिताको फाइनल असोज 25 गते हुँदैछ भने विजेताले यसपटक 4 लाख र उपविजेताले 2 लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 38 औं संस्करणसम्मको यात्रा के कस्तो रह्यो, यो प्रतियोगितालाई निरन्तरता दिन क्लबले के कस्तो भूमिका खेलिरहेको छ, व्यवस्थापकीय पक्ष स्थानीय स्तरमा रहँदै आएको सहयोग र स्थानीय स्तरमा खेलाड़ी उत्पादनमा यो प्रतियोगिताले के कस्तो सहयोग गरिरहेको छ, प्रतियोगिताको आयोजना, झरना स्पोर्ट्स क्लबको भूमिका, चुनौती र आगामी कार्ययोजना विषयमा हामीले क्लबका अध्यक्ष धनेन्द्र पौडेलसँग कुराकानी गरिरहेका छौं। हाम्रो स्टुडियोमा हुनुहुन्छ। फेरि पनि प्रश्न राख्न चाहे, जस्तो स्थानीय स्तरमा खेलाड़ी उत्पादनका कुरा छन्, खेलाड़ीहरूलाई पालन पोषण गर्ने कुराहरू छन्, खेलाड़ीहरूलाई चाहिँ बाहिरबाट ल्याएर खेलाउनु पर्ने बाध्यता पनि छ, यी धेरै बाध्यताहरू अहिले चाहिँ फुटबलमा विस्तारै झनभन्दा झन सृजना हुँदै गइरहेको यो अप्ठ्यारो स्थितिमा फुटबल छ, अन्था नै अब अहिले निलम्बनको अवस्थामा छ, के भन्नुहुन्छ?
3: धन्यवाद। यो सबैभन्दा महत्वपूर्ण कुरा राख्नुभयो यहाँले। सबैभन्दा सर्वप्रथम त नेपालमा समस्या भनेकै बेरोजगारी छ, यहाँ रोजगारी छैन, र त्यसपछि राष्ट्रिय लेभलका अघि यहाँले भनिसक्नुभयो इन्फा नै निलम्बनमा छ, जो चाहिँ ग्रामीण क्षेत्रबाट हामीले आज 38 औं झरना रणनीतिशील त्यसै पुगेको होइन होला, र विभिन्न यहाँका क्लबहरूले आफ्नो चाहिँ खेल गतिविधि आफ्ना टुर्नामेन्टहरू खेलाइराख्दाखेरि सबैले ग्रामीण क्षेत्रबाट खेलाड़ी उत्पादन गरिरहनु भएको छ। अब स्थानीय निकाय अथवा ग्रामीण क्षेत्रमा खेलाड़ी उत्पादन भए जिल्लामा तिनीहरूको प्रदर्शनी रह्यो, त्यसपछि अब प्रदेश रह्यो, प्रदेशमा प्रदर्शनी रह्यो, प्रदेशबाट केन्द्रमा प्रदर्शनी केन्द्रमा प्रदर्शन रहनेछ, त्यसपछि चाहिँ अन्तर्राष्ट्रिय लेभलमा उहाँहरूको प्रदर्शन रहनेछ। अब के हुँदै गयो भने नेपालमा सबैभन्दा समस्या अहिले आएर बेरोजगार भयो, बेरोजगारको समस्या ठूलो छ, र बालबालिका जति पनि चाहिँ खेलमा इच्छुकहरू हुनुहुन्छ उहाँहरूको यहाँ बेरोजगारी रोजगारको अवसर छैन। राष्ट्रिय लेभलका टीमहरू राष्ट्रिय लेभलका खेलाड़ीहरूको भविष्य पनि यहाँ अन्यल भएको स्थिति धेरै वर्ष अगाडिबाट, अहिले भर्खरै मात्र होइन धेरै वर्ष अगाडिबाट यो चल्दै आएको छ। यो हुँदाखेरि यहाँ बेरोजगारी र राष्ट्रिय स्तरका खेलाड़ीको पनि बिहाल अवस्था भएको हुनाले हामी ग्रामीण क्षेत्रले जति पनि ग्रामीण क्षेत्रका क्लबहरू छन् उहाँले सक्दो रूपमा आफ्नो आफ्नो आफूले जसरी भए मैले अघि नै भनिसके सम्पूर्ण टोलवासी गाउँवासी विदेशमा रहने हुने क्लबलाई माया गर्ने व्यक्तित्वहरूले सहयोग गरेर खेलाड़ीहरू उत्पादन यो नाफामूलक होइन, खालि खेलाड़ी उत्पादन गरिदिने आफ्ना गाउँ गाउँठाउँमा भएका आफ्नो स्थानीय स्थानमा स्तरमा भएका लोकल खेलाड़ीहरूलाई खेलबाट चाहिँ उनीहरूको चाहिँ उत्कृष्ट खेलाड़ी उत्पादन गरिदिने, त्यसपछि छनौट हुँदै आफ्नो प्रक्रियागत रूपमा उहाँहरू राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा खेल्ने खेल आफ्नो प्रदर्शन गर्ने हामीले उत्पादन गरिदिइरहेका छौं। तर के भयो भने यहाँ सबैभन्दा विडम्बना यहाँ बेरोजगारी भयो, त्यसपछि गएर राष्ट्रिय लेभलमा एन्फा जस्ता यिनी चाहिँ निलम्बनमा परेको अवस्थामा खेलाड़ीहरूको भविष्य चाहिँ अन्यल हुँदै गएको हुनाले अब के भयो भने अब चाहिँ अलि खेल्न सक्ने खेलाड़ीहरू बटुल्दाखेरि पनि यो खेल अलिकति महँगो हुँदै गएको छ।
2: यसपटकको झरना फुटबललाई चाहिँ झरना गोल्ड कपमा परिणत गर्ने योजना पनि थियो यहाँहरूको,
3: थियो
2: किन त्यो हिसाबले अगाडि बढ्न सक्यो?
3: यसमा विभिन्न बाधा अडचनहरू आए, किनभने भर्खरै चाहिँ यत्रो ठूलो चाहिँ देशमा महाविपद आयो, यो विपदले पनि अलिकति झरना गोल्ड कपलाई समस्यामा पार्यो यसले, किनभने हामीलाई समय पनि त्यसले गर्दाखेरि धेरै कुरामा चाहिँ बाधा अडचन आएको हुनाले झरना स्पोर्ट क्लबले हामीले गोल्ड कप सरह नै हामीले गोल्ड कप को हामी गोल्ड कप खेलाउँछौँ भने तापनि मैले यहाँहरूलाई विगतमा पनि भनेको थिएँ हामीले गोल्ड कप अथवा या झरनाको 38 औं रनिङ सिल हामी सञ्चालन गर्नेछ भनेका थियौँ, र त्यो लगत्तै नै देशमा पर्न आएको विपत्ति र विपत्तिले गर्दाखेरि हामी थोरै नै त्यसलाई चाहिँ अब अहिले तत्काल चाहिँ हामी चाहिँ गर्न सक्ने सम्भावना नभएको हुनाले फेरि निकट भविष्यमै हामी फेरि यसलाई झरनालाई गोल्ड कप खेलाउन सक्छौँ भन्ने पनि यहाँ सम्पूर्णमा जानकारी गराउन चाहन्छु।
2: अब यो 38 औं संस्करणमा झरना छ, 38 औं संस्करणको झरनाका लागि यहाँहरूको तयारी कस्तो छ? हिजोबाट त्यसो त खेल शुरू पनि भइसकेको छ, टिकटको कुराहरू आउँछन्, अब निशुल्क प्रवेशका कुराहरू आउलान् होइन, के छ यसपालीको व्यवस्था पुरस्कार राशिको विषयमा त यहाँले भन्नुभएको छ विधागत तर्फको के कस्तो पुरस्कारको व्यवस्था गरिएको छ जानकारी दिनुहोस्
3: विधागत पुरस्कारमा हामीले पाँचवटा छवटा विधागत पुरस्कार राखेका छौँ
2: हजुर
3: विभिन्न च्याम्पियनहरूलाई हामी छनौट गरेका छौँ
2: हजुर
3: बेस्ट गोलकिपर बेस्ट डिफेन्डर बेस्ट तपाईँको चाहिँ डिफेन्डर यसरी हामीले विभिन्न पाँचवटा विधागत पुरस्कार राखेका छौँ त्यसै गरी दैनिक रूपमा म्यान अफ द म्याच दैनिक रूपमा च्याम्पियन हुने खेलाडीलाई दैनिक रूपमा पनि हामीले पुरस्कार राशि 5,000 दरले राखेका छौँ यसै गरी टिकटको हिसाबमा चाहिँ हामीले जुन विगतका दिनहरूमा चाहिँ यस झरना स्पोर्ट क्लबले चाहिँ जुन गरिरहेथ्यो अपाङ्ग असहाय वृद्धहरूलाई हाम्रो जुन छुट थियो हामीले प्रवेश निशुल्क थियो त्यो हाम्रो निरन्तरता नै रहेको छ र अहिले हामीले के गरेका छौँ भने महिलाहरूलाई विगतसम्ममा हामीले महिलाहरूलाई फ्री निशुल्क नै थियो यो वर्षबाट के गरेका छौँ भने हामीले अहिले भर्खरै गएको यो महाविपदमा पनि सहयोग हुन्छ भनेर महिलाहरूलाई 50% मात्रै हामीले लिने र त्यो उक्त रकम चाहिँ हामीले चाहिँ बाढीपीडितको लागि सहयोग गर्ने भन्ने यस क्लबले आफ्नो बैठकबाट चाहिँ निर्णय गरेको छ
2: अहिले चाहिँ अब जस्तो यसपटक पुरस्कार राशि पनि बढेको छ त्यो हिसाबले गर्दाखेरि अब कुल यो प्रतियोगिता सञ्चालन गर्न कति खर्च लाग्ने अनुमान यहाँहरूको छ गत वर्षहरूमा भन्दा यो वर्ष खर्च बढी हुन्छ कि उस्तै या उही हिसाबको हुन्छ
3: होइन होइन स्वाभाविक रूपमा यो वर्ष खर्च बढी हुन्छ किनभने यहाँले देखिसक्नुभयो हामी पुरस्कार राशि पनि बढाइसक्यौँ गत वर्ष चाहिँ 2,41,000 थियो भने अहिले हामी 3,41,000 थियो भने प्रथम पुरस्कार अहिले हामीले 4,00,000 पुऱ्याइसक्यौँ त्यसै पनि बढ्यो र त्यसै गरी विभिन्न खेलकुदका सामग्री सबै चिजमा केही चिजमा पनि अहिले चाहिँ सस्तो नभएको अवस्था सबै चिजको महँगी भएको अवस्थामा अवश्य पनि यो खेल महँगो गत वर्षभन्दा महँगो हुनेछ भन्ने पनि म मैले अवगत गराउँछु यसको अहिले कुल बजेट चाहिँ हामीले 28,00,000 चाहिँ हामी बजेट बनाएका छौँ हामी 28,00,000 समापन सम्पन्न गर्न सक्छौँ भन्ने यस क्लब कमिटीले चाहिँ निर्णय गरेको छ
2: अब जस्तो अन्तमा छौँ हामी धेरै समय छैन 38 वर्षदेखि प्रतियोगिता या 38औं संस्करणको यो प्रतियोगिता छ बीचमा केही वर्ष चाहिँ अब विभिन्न कारणले प्रतियोगिता स्थगित पनि गर्नु पर्यो कोरोना लगायतका यस्ता विपदहरू पनि आइपरे अब स्थानीय स्तरमा खेलाड़ी उत्पादनमा यो प्रतियोगिता चाहिँ कतिको चाहिँ फललाई साबित भएको छ छैन के लाग्छ यहाँलाई
3: अब यस्तो छ यो क्लबले यस क्लबले मैले अघि नै सुरुमै पनि भनिसकेँ यहाँलाई यस क्लबलाई माया गर्ने जति पनि चाहिँ शुभचिन्तकहरू हुनुहुन्छ खेलप्रेमी शुभचिन्तकहरू हुन्छ उहाँहरूको अथक प्रयास अथक सहयोगले हामी अहिलेसम्म निरन्तर गइरहेका छौँ मलाई लाग्छ निकट भविष्यमा पनि यो क्रम जारी नै रहनेछ उहाँहरूको निरन्तर रहनेछ स्थानीय सरकार छ नगरपालिका छ र विभिन्न संघ संस्था मीडियाकर्मी सुरक्षाकर्मी झरना स्पोर्ट क्लबलाई माया गर्ने शुभचिन्तकहरू रहँदासम्म अवश्य पनि यस क्लबलाई यस टुर्नामेन्टलाई टुट्न चाहिँ दिनुहुन्न भन्ने मैले आशा पनि राख्न चाहन्छु र यसै गरी जसरी अहिलेसम्म यहाँसम्म यस क्लबलाई माया गरेर यहाँसम्म ल्याइ पुर्याउनु हुने विशेष त गरी मैले फेरि पनि आभार व्यक्त गरे यस क्लबमा सदस्य रहे तापनि नरहे तापनि यस विदेशमा बसेर पनि निरन्तर रूपमा यस क्लबलाई माया गर्नुहुने सहयोग गर्नुहुने सम्पूर्ण पूर्व खेलाड़ी खेलप्रेमी सम्पूर्णलाई फेरि पनि मैले आभार व्यक्त गर्दै फेरि पनि पुनः उहाँहरूको आगामी दिनहरूमा पनि निरन्तर रूपमा सहयोगको अपेक्षा पनि राख्न चाहन्छु
2: हामी कुराकानी क्रममा छौं 38औं झरना रनिङ शील्ड नकआउट फुटबल प्रतियोगिता तिलोत्तमामा शुरू भएको छ 12 टोली सहभागी प्रतियोगिता असोज 25 गतेसम्म सञ्चालन हुनेछ प्रतियोगिताको उद्घाटन खेल हिजोबाट शुरू भएको हो हिजोको पहिलो खेलमा चरङ्गे एफसी र लिस्नु युवा क्लब भिडेका थिए जसमा चरङ्गे एफसी विजयी भइसकेको छ झरना रनिङ शील्डको 38औं संस्करणसम्मको यो यात्रा खेल कुद प्रतियोगितालाई झरनाले दिइरहेको निरन्तरता स्थानीय समुदायमा खेलाड़ी उत्पादनमा झरनाको सहभागिता सँगसँगै आयोजना भूमिका चुनौती र आगामी योजना लगायतका महत्वपूर्ण विषयमा हामीले कुराकानी जोड़िरहेका थियौं हामी कुराकानीको अन्त अन्तमा पनि छौं हामी धेरै कुरा यहाँसँग सोध्नु बाँकी थियो धेरै कुरा गर्न मन थियो तर धेरै समय हामीसँग छैन र धेरै लामो कुरा गर्नुभन्दा पनि जस्तो अब अन्तिममा छौं प्रतियोगिता सकिएपछि क्लबले खेलाड़ीहरूको प्रतिभालाई निरन्तरता दिने कुनै त्यस्तो सोच बनाएको छ कि छैन र अर्को कुरा चाहिँ झरना रनिङ शील्डलाई चाहिँ अब वर्षभरि नै चलायमान बनाउनका लागि या यो प्रतियोगिता मात्रै नभएर एउटा एकेडेमिक रूपमा चाहिँ त्यहाँ कुनै खेलाडी उत्पादनका लागि त्यस्तो प्रशिक्षण स्थलको व्यवस्था गरेर पाए अझ सुनमा सुगन्ध हुन्थ्यो कि के छ?
3: धन्यवाद छ। त्यसको लागि त झरना स्पोर्ट क्लब त सधैँभरि तम तयार रहेकै छ, हामी तयारीमै छौँ। त्यो एकाडेमिक सञ्चालन गर्न पर्छ गर्ने भन्ने कुरा हाम्रो एउटा निर्णय पनि छ। र मैले अघि नै धेरै कुरा यहाँहरूलाई यहाँको रेडियो मार्फत जानकारी गराइसके। सबैभन्दा ठूलो आर्थिक नै हो, होइन मुखले मात्रै भनेर त्यसको निरन्तरता कति दिने? 66 साधारण सभा र 38 झरना रणनीतिशील कसरी पुग्यो भन्ने कुरा यहाँ स्थानीय लगायत यहाँहरूले मूल्याङ्कन गर्नु होला। यसमा मैले मेरो क्लबको बहान गरिराख्नुपर्ने आवश्यकै छैन। यत्रो नेपाल अधिराज्यभरिमा मलाई लाग्छ यति लामो समयसम्म आफ्नो इतिहास गएको क्लब मलाई लाग्छ औंलामा नगन्ने नै होला जस्तो लाग्छ। मेरो अनुभवमा यहाँहरूलाई म गलत पनि हुन सक्छु भन्दै हामी यस खेल समापन भएपछि पनि यस जिल्ला बाहिर हुने खेलकुद गतिविधिमा हाम्रो सहभागिता सधैँभरि निरन्तर रहेथ्यो र रहने पनि छ। र त्यसमा हाम्रा खेलाडी हाम्रा खेलप्रेमीहरूलाई खेलाडीहरूलाई आफ्नो प्रतिभा सधैँभरि पनि हामी त्यो त्यहाँ गएर आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ, उहाँहरूको निरन्तर रहनेछ भन्दै झरना स्पोर्ट क्लबलाई यहाँसम्म माया गर्नुहुने खेलाडी खेलप्रेमी शुभचिन्तक आफ्नो ढंगबाट जसरी सहयोग गर्नुभएको छ सम्पूर्ण सहयोगी मनहरूलाई फेरि पनि मैले धेरै धेरै आभार व्यक्त गर्दै भर्खरै अब हामी आउन लागिसक्यौं नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व लोसार विभिन्न पर्वहरूको पनि म झरना स्पोर्ट क्लबको अध्यक्ष धनेन्द्र पौडेल लगायत सम्पूर्ण झरना स्पोर्ट क्लब परिवार को तर्फबाट हार्दिक हार्दिक शुभकामना दिँदै आज क्लबको विषयमा महत्वपूर्ण कुराहरू राख्न दिनुहुने रेडियो लुम्बिनी परिवारलाई प्रति हार्दिक धन्यवाद दिँदै मेरा भनाइहरू यही अन्त गर्छु। हस्त नमस्कार।
2: हुन्छ धन्यवाद। यहाँ हुनुहुन्थ्यो झरना स्पोर्ट्स क्लबका अध्यक्ष धनेन्द्र पौडेल हामीसँग आजको सन्दर्भ स्तम्भमा 38 झरना रनिङ सिल्ड फुटबल प्रतियोगिताका विषयमा कुराकानी गर्नुहुँदै यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दाबल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: आजको सन्दर्भ

0: आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि ऋषि दाईले सीता बाहुलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्त जान्त
3: होइन के भयो बाबु ल ल नात्यौ बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इन्डिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999 549-6999
3: खुसीको खबर
7: होइन के खुसीको खबर हो दाजु
3: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
7: हो र
3: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
8: सचेत बन्दै ग्यासको प्रयोग गरौ दुर्घटनाबाट बचौ ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौ कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
9: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
10: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
11: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
9: ल बाह्र हात नागेर बित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
12: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
13: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज बान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
12: ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
9: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उत्ति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तन

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
4: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
12: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
11: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
13: गोश मछली अंडा सबसे बढ़िया बा,
14: गोश मछली अंडा सबसे बढ़िया बा,
11: फल फूल और सागपात बच्चा के खाना साथ साथ
12: सब मिल के खियावल जाए,
11: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर सागपात और पियर जात के फल फूल खियावेली।
12: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
11: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
12: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
15: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ,
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
3: साथै
10: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
22: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
23: कहाँ जाने?
22: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
23: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी।
22: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
23: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
22: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
23: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
22: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
24: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
25: स्वास्थ्यमा बटुवल,
26: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
25: असल अभ्यासदेखि मितिका कुरा,
26: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
25: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
26: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
25: कार्यक्रम स्वास्थ्यमा बुटवल।
27: साउजी गुड्खा दिनु न।
28: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
29: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: साथी भाई खोजनो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट, तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनकपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: होइन कुर्के बा, किन के भयो र?
11: बाह्र चौरास घुमे
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
11: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
12: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: आज पनि ऋषि दाइले रीता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
1: ए धन्त धन्त
2: होइन, के भयो बाबु?
3: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
2: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: होइन, के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
5: हो र?
6: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
7: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
8: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
9: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनेछु नि हजुरलाई।
7: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
10: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घर को इंटीरियर लाई टिकाऊ र सुंदर बनाउँछ। थप जानकारी का लागि ग्लोबल इंटीरियर लाई संपर्क गर्नुहोस्।
7: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचर का सामग्री एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिंग टेबल, डाइनिंग सेट, किचन, पार्केटिंग काठ को रेलिंग, सोफा, पार्टेशन लगायत घर अफिस होटल का सम्पूर्ण इंटेरियर काम को लागि ग्लोबल इंटेरियर एण्ड कास्ट उद्योग सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-73-97 र 98475-42-914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
10: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
10: स्त्री तथा प्रसुति
8: बाल रोग
10: छाला तथा यौन रोग
8: हाड जोड्ने नसा तथा बात रोग
10: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
10: जनरल सर्जरी
8: भिडियो एक्सरे
10: डिजिटल एक्सरे
8: ईसीजी
10: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
11: किशोर किशोरी युवाहरू र 15-49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
15: 98-570-21-835
16: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढाबुढी गफे

0: र सागपात बच्चाको खाना साथ साथ
1: सबै मिलाई खुवाऊ।
0: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
2: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
3: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं।
2: कहाँ जाने?
1: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनवन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
2: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
1: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
2: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com मा हेर्न सकिनेछ।
1: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
2: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
1: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
3: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: स्वास्थ्यमा बटुवल
5: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
4: असल अभ्यासदेखि नीतिका कुरा
5: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
4: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: साउजी गुड्खा दिनु न।
7: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा।

0: गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। तपाईँलाई थाहा छैन यो कुरा?
1: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी, त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। टोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ
1: हाँ
0: संचार नेटवर्क समयको आवाज समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची, भोलिदेखि वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: वर्षाले अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
1: काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिलाई भूमिगत बनाइदिए आजदेखि विभिन्न स्थानमा 5 घण्टासम्म विद्युत काटिने।
0: विमान सुरक्षित अवतरण गराउने फ्लाई दुबईका पाइलटको चौतर्फी प्रशंसा, मोदी ट्रम्प र नेतन्याहुले दिए हिरोको संज्ञा।
1: र नेपाली राष्ट्रिय फुटबल टोलीले यस वर्षको 7 च्याम्पियनशीप गुमाउने पक्का।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णी मगलीले कर्मचारी संचयको 10 संशोधन विधेयक 2083, नागरिक लगानीको 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश हुनेछ। यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति पूजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ।
1: यस्तै संसदको चालु अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले भोलि असोज 16 गतेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। संघीय संसदको चालु अधिवेशन गत वैशाख 28 गतेबाट शुरू भएको थियो। चालु अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापनका 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक र शहीद दशरथ चन्त स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमाणीकरण भएको छ। अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको छ। अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभएको छ। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठक विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। चालु अधिवेशनमा परराष्ट्र र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, पूर्वाधार विकास मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग प्रश्नोत्तर भएका छन्।
0: वर्षाका कारण अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोरको हर्मिचौर अर्बेनी पूर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। कालीगण्डकी गाउँपालिका र सड़क डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर एक्सकाभेटर प्रयोग गरी सड़कमा थुप्रिएको पहिरो हटाएपछि हिजो बेलुकादेखि सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर अर्बेनी पूर्तिघाट क्षेत्रमा सड़कका विभिन्न स्थानमा लेदो र ठूला ढुङ्गासहित पहिरो खसेको थियो। पहिरो हटाएपछि पालिकाभित्र अवरूद्ध भएका सबै शाखा सड़क पनि सञ्चालनमा आएको उहाँले बताउनुभयो। यस्तै बाढ़ी पहिरोका कारण पाँच दिनदेखि अवरूद्ध बेनी पोखरा सड़क खण्डमा पनि यातायात सञ्चालनमा आएको छ। पर्वतको कुष्मा नगरपालिका एक सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढ़ीले कटान गरेको थियो। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनदेखि सीधा यातायात सम्पर्क जोड़िएको बताउनुभयो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जमसोमदेखि घाँस आउँदै म्याग्दीको भुरूङ तातोपानीसम्मको सड़क मरमत भएको र बेनीदेखि गलेश्वरसम्म पनि यातायात सञ्चालन भएको बताउनुभयो। पोखरा बेनी यातायात सम्पर्क स्थापित भएपछि इन्धन ढुवानी गर्न सहज भएको छ।
1: सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहकका सार्वजनिक सवारी साधनलाई थप सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत रूट परमिटसँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको हो। पछिल्ला दिनमा गाड़ीमा आगलागीका घटना बढ़ेपछि अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्न लागि हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले सार्वजनिक सवारी साधनमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार सवारी साधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावट लगायतका कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकोले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक रहेकोले सबै सार्वजनिक सवारीमा उक्त नियम कडाईका साथ लागू गरिने बताउनुभयो। सार्वजनिक सवारीमा प्रयोगयोग्य अवस्थामा रहेको अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ। अनुगमनका क्रममा अग्नि नियन्त्रक यन्त्र लगायतका मापदण्ड पूरा नगरेका सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याउने काफ्लेले बताउनुभयो।
0: काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा आजदेखि केही दिन विद्युत आपूर्ति बन्द हुने भएको छ। भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। कुलेश्वर बानेश्वर जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणाली सम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि आजदेखि 26 गतेसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने प्राधिकरणले सूचना जारी गर्दै जनाएको छ। सम्बन्धित क्षेत्रमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म विद्युत आपूर्ति कटौती हुनेछ। आज सतुङ्गल बौथली क्षेत्र असोज 16 गते मच्छेगाउँ दोभान चोक तथा खुशी चोक क्षेत्र असोज 17 गते मूलपानी क्षेत्र असोज 18 गते गर्जुधारा क्षेत्र असोज 20 गते मूलपानी क्षेत्रमा लाइन कटौती हुनेछ। त्यस्तै असोज 21 गते बलम्बु क्षेत्र असोज 22 गते कोटेश्वर बालकुमारी क्षेत्र असोज 24 गते सिफल क्षेत्र 25 गते सतुङ्गल धौलागिरी आवास क्षेत्र र 26 गते धोबीखला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ। पहिलो चरणमा काठमाडौँको रत्न पार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम शुरू गरिएको थियो। दोस्रो चरणमा काठमाडौँ जिल्लाका बाँकी शहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका शहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत, सुदृढ़ र स्वचालित बनाउने काम भइरहेको छ।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै गर्न लागेको महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन शुरू हुँदैछ। संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन गर्न लागेको हो। यो समूहले आगामी मंगिर 21 देखि 23 गतेको लागि महाधिवेशनको मिति तोकेको छ। सोही अनुसार असोज 20 गते पालिका, असोज 23 गते प्रदेश सभा निर्वाचन क्षेत्र र मंगिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। यो समूहले 77 जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत समेत पठाइसकेको जानकारी दिएको छ। आजदेखि शुरू गर्न लागेको वडा अधिवेशनका लागि 56 जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ। देउबा पक्षीय समूह 14 महाधिवेशनबाट निर्वाचित भएको कार्य समिति नै आधिकारिक भएको दावी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बागलुङमा पहिरोमा परि बेपत्ता महिलाको शव फेला परेको छ। ए असोच 9 देखि 11 गतिसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परि मृत्यु हुनेको संख्या यो सँगै 13 पुगेको छ। असोच 11 गते आएको पहिरोमा बेपत्ता भएका तमान खोला गाउँपालिका 4 का सन्तर निवासी 53 वर्षीय पुन सराबिकको शव हिजो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। पहिरोले घर पुरिदा ऋषी खोला गाउँपालिकामा 5, तमान खोला गाउँपालिकामा 5 र तारा खोला गाउँपालिकामा 3 जनाको मृत्यु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। फ्लाइ दुबईमा 174 जना यात्रुको ज्यान जोखिममा पार्ने गरी भएको चक्कु प्रहारको घटनापछि सुरक्षित रूपमा जहाज अवतरण गराउने पाइलटको चौतर्फी प्रशंसा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाइ दुबईका भारतीय पाइलट स्मिथ मच्छरलाई हिरोको संज्ञा दिनुभएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि हिरोको संज्ञा दिनुभएको थियो। घटनाबारे ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुसँग फोनमा कुराकानी गर्नुभएको छ। ट्रम्पका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए। ट्रम्पले घटनालाई अत्यन्तै चकित पार्ने कहानीको संज्ञा दिँदै को पाइलट सम्भवतः आतंकवादी भएको वा उनको मानसिक अवस्था ठिक नभएको हुन सक्ने बताउनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतीय नागरिक क्याप्टेन स्मिथको प्रशंसा गर्दै हिरोको संज्ञा दिनुभएको छ। मोदीले स्मिथको बहादुरीका कारण ठूलो घटना हुनबाट रोक्न मदत पुगेको बताउनु भएको छ। हिजो दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाइ दुबईको विमानमा पाइलटमाथि चक्कु प्रहार भएको थियो। ककपिटमा को पाइलटबाटै चक्कु प्रहार भएको थियो। यो घटनापछि उडान भरेको करिब 2 घण्टामा विमानले आफ्नो निर्धारित मार्ग परिवर्तन गर्दै साउदी अरबतर्फ मोडिएर त्यहाँ अवतरण गरेको थियो। घटनाको पछाडि रहेको भनिएको उद्देश्य भने अझै स्पष्ट हुन सकेको छैन।
1: अब खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले यस वर्षको साफ च्याम्पियनशीप गुमाउने पक्का भएको छ। दक्षिण एसियाली फुटबल महासंघ अर्थात साफले सहभागिताको लागि दिएको सेप्टेम्बर 30 सम्मको समयसीमा सकिएसँगै नेपालको सहभागिता रोकिने निश्चित भएको हो। बंगलादेशमा आगामी नोभेम्बर 5 देखि 17 सम्म हुने 15 औं साफ च्याम्पियनशीपको समूह विभाजनमा नेपाललाई समावेश गरिएको थिएन। अखिल नेपाल फुटबल संघ एन्फामाथि फिफाले लगाएको निलम्बन फुकुवा भए नेपाललाई समूह एमा राख्ने विकल्प भने साफले खुला गरेको थियो, तर निलम्बन फुकुवा नभएपछि नेपालको सहभागिता सम्भव भएन। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै फिफाले गत जून 24 एन्फालाई निलम्बन गरेको थियो। एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। नेपालले साफको इतिहासमा पहिलो पटक प्रतियोगिता गुमाउन लागेको हो। सन् 2021 नेपाल फाइनलसम्म पुगेको थियो। यस पटक प्रतियोगितामा 6 टोली सहभागी हुनेछन्।
0: अब मौसम। आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पछिल्लो 24 घण्टामा देशका केही स्थानमा हल्का मात्रै वर्षा भएको छ। अब नेपालबाट मनसून बाहिरिने क्रममा रहेको छ। मनसून बाहिरिने सरदर मिति अक्टोबर 2 हो। पछिल्ला वर्षहरूमा मनसून प्राय जसो ढिला गरी बाहिरिने गरेको छ। महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार मनसून 1-2 दिनभित्रै बाहिरिने क्रममा छ। देशका पश्चिमी भूभागबाट विस्तारै मनसून बाहिरिने तर्खरमा रहेको उहाँले बताउनुभयो। अहिले अवस्था विश्लेषण भइरहेकाले अबको 1-2 दिनभित्रै मनसून बाहिरिएको घोषणा हुने मौसमविद लामिछानेको भनाइ छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसद अन्तर्गत दुवै सदनका बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची भोलिदेखि वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: वर्षाले अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक केन्द्र अनिवार्य।
1: काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिलाई भूमिगत बनाइदिई आजदेखि विभिन्न स्थानमा 5 घण्टासम्म विद्युत कट काटिने।
0: विमान सुरक्षित अवतरण गराउने फ्लाई दुबईका पाइलटको चौतर्फी प्रशंसा। मोदी ट्रम्प र नेतन्याहुले दिए हिरोको संज्ञा।
1: र नेपाली राष्ट्रिय फुटबल टोलीले यस वर्षको 7 च्याम्पियनशीप गुमाउने पक्का।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौ। नमस्कार।

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए

0: सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौं। हुन त
4: हुन्छ
5: हुन्छ ल हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए के खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट तंबाकू चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार प्लग स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी टैंकी और कोनो की तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत्ति से बचने के लिए चलाक बन

0: जाए। हवाहुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
2: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
3: सफलता अनि संघर्षका कथा।
4: म दृष्टिहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
5: रेडियो लुम्बिनी र तिनोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
10: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
12: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
4: उत्सवको पर्व
5: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
4: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
5: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
4: फोन नम्बर 071-542-6999।
6: सौजी क्युआर भयो है?
7: ए, बोक्नुहोस् त, मेसेज आएको छैन।
8: घरी एसएम

0: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
5: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857742471, फोन 0175620769। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मृगी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826113।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि। सम्पर्क 9857024344, 9857035227 र 9857073220।
11: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
16: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
11: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
17: साया, मलाई तिमी किन माया गर्छौ?

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
6: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
7: हो र होइन होला त्यस्तो त
8: सोइता तिनीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
7: केही भएन मिस
8: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: हुन्छ
9: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
0: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
0: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
10: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
6: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
0: 3 दिन भयो
6: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
0: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
6: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
0: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु
12: केही कुरा छुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
14: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
18: स्वास्थ्यमा बटुवल,
19: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
18: असल अभ्यासदेखि मितिका कुरा,
19: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
18: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
19: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
18: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
20: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
19: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
20: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
19: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
20: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
19: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
20: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
19: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
21: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: शान्तिको आवाज रेडियो।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Excuse me, excuse me. Ma'am, kya pare wala?
1: दाई हजुरले जे सोच्नु भएको छ नि एकदम गलत सोच्नु भएको छ। उसले त बोल्न नि सक्दैन, सुन्न नि सक्दैन नि।
0: अनि उनले के काम गर्छिन्?
1: उसले आफू जस्तै मान्छेलाई पढाउने काम गर्छ।
0: अनि उनको नाम बताउनु मिल्छ?
1: भोलि आउनुहोस्, भोलि भनिदिन्छु ल।

0: जय मिश्रिका दिदीज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भने
1: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
0: जय मिश्रिका दिदी हेर्नु न मेरो चार वर्षकी छोरीलाई चार पाँच दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
1: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुर आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
2: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु हो पीएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फण्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
3: पछिका लागि भनेर औषधि बचाएर नराखौं
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
7: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
6: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
8: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
10: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
11: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
10: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
12: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय बुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
13: ठोकराउनु भयो काका?
14: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
13: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
14: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
15: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98571 र 98472928।
16: होइन पुर्खे बा, किन के भयो र?
17: बाह्र चौरा आइस घुमे खै गरेर आउनु।
16: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्च नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
18: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
16: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
17: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
18: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744 562-745।
19: हाय दैव, फेरि मदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
20: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
21: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
22: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
19: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
20: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
23: मदिरा त्यागौ परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
24: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
25: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
26: ए झन्त झन्त
21: होइन, के भयो बाबु?
27: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
21: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
24: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
28: सौजी क्युआर भयो है?
29: ए बगुनुस् त, मेसेज आएको छैन।

0: फूल देवताले रक्षा गर, धेरै पैसा कमाउनु, माया नमार्नु, राम्रोसँग जानु ल।
1: ओहो बस आयो, छिटो हिँड्नु।

0: दिलोत्तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641, 535-641।
9: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
10: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
10: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै थम क्या।
14: आहा यो हो नि तरिका सासू ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
22: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
22: अनि हुलाकमा पो जानु?
23: हो नि हुलाकमा जाऊ न।
22: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
22: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
22: ए सहरमा मात्र होला नि?
23: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
22: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: नमस्कार स्वयंसेविका दिदी।
26: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
27: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
26: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
25: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
26: हो त,
27: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
26: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
28: खै जन्म दर्ता दिनुहोस् त।
29: जन्म दर्ता गरेको छैन नि म्याडम।
28: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
29: हो र, मलाई त थाहा नै थिएन म्याडम।
28: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
29: पहिला कसैले भनेन?
26: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
24: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
26: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
24: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु
0: नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
5: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5 औं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं।
6: कहाँ जाने?
5: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनवन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
6: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
5: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
6: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com मा हेर्न सकिनेछ।
5: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
6: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
5: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
7: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
8: साउजी गुड्खा दिनु न। ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
9: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
12: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
12: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
13: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो डेंगूबाट बस्न के गर्ने त पूरा शरीर ढाकिने गरी कपडा लगाउने सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल

0: काटिनै झाउला नि मजाले कस्तो अध्ययन
1: हेर न लाउली आउनु भयो आज त रोजी रमाइलो हुने भयो
2: के छ
1: नमस्ते लाउली दाइ
2: नमस्कार नमस्कार ओखानी सन्चै हौ
1: सन्चै
2: छु अनि त तल हर्कान्छी हैन
1: हो नि
2: यति राम्री भइछ नि त ख गाला फुक्क भइछ नि त अनि के छ त गाउँतिर हाल खबर
1: ठिकै छ आज हाम्रोमा रोजी आउनु है
2: हो र ल ल साइतैमा आएछु म पनि ल छिटो घाँस काटेर आऊ है ल ल ल नमस्कार है सबैलाई लाउरे सन्चै हुनुहुन्छ सबैलाई नमस्कार

0: अस्ति मंगलबार बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो। लगातारको पाँच दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिन अनुसार पर्सी शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ, तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ, तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भनेर हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको ओडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरूलाई अपील गर्नुभएको छ। कांग्रेसको देउवा पक्षीय समूहको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज ओडा अधिवेशन हुँदैछ। पूर्व सभापति देउवाले नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गतको देशभरका ओडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिता जनाउन अपील गर्नुभएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शरद ऋतुका लागि 648 आरोहीले आरोहण अनुमति लिए, सुनचादीको भाव आज यथावत लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082562601, 98578935990, 98578131684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष, भोलि रातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको छ। अनुमति लिनेमा 71 समूह रहेको र जसमा 485 पुरूष र 163 महिला रहेका विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ राजस्व संकलन गरेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। हिजोसम्म घटबड़ हुँदै आएको सुनचाँदीको भाव भने आज यथावत रहेको छ। हिजो तोलामा सुन 2,800 रूपियाँले बढ़ेर 2,93,300 रूपियाँमा कारोबार भएकोमा आज पनि सुनको भाव त्यही मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढ़ेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटबड़ भएको छैन। हिजो 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,395 रूपियाँमा कारोबार भएको थियो। बर्दिया र कैलालीका उख किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अब 1-2 दिनभित्रै निकासा हुने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले प्राविधिक प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउँदै लामो समयसम्म भुक्तानी हुन नसकेको प्रति किसानको गुनासो जायज भएको स्वीकार गर्नुभयो। प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण असारमै हुनुपर्ने भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा लगाएको 1,00,000 अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश डेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु भएको रोइटर्सले जनाएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यस शुल्कमाथि अस्थायी रोक लगाएको थियो। भिसा अमेरिकी रोजगारदातालाई विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्न सक्ने कार्यक्रम रहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन्। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौल समूहमा पुनम भारतीय खेलाड़ी ताखेलाम्बासँग पराजित भइन्। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। आज नेपालको सुजन गुरूङले 90 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। यस्तै मिक्स टीमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंका लागि झण्डै 65,000 गाड़ी परिचालन गर्नुपर्ने पूर्वाधार समितिको निष्कर्ष। झण्डै 15,00,000 मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। नयाँ गाड़ी नथपिँदा पुरानैमा भर पर्नुपर्ने। संघीय संसदको चालू अधिवेशन भोलि रातिदेखि अन्त्य गर्न सिफारिश। संघीय निजामती सेवा विधेयक संसदमा पुग्यो। केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने। मौसमको अवस्था हेरेर धान काट्ने योजना बनाउन मौसमविदको सुझाव। ट्रम्पले बढ़ाएको H-1B भिसा शुल्कमा अदालतको रोक। सरकारले आवश्यक प्रक्रिया पूरा नगरेको ठहर। र एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठ पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आग लागि हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागि जन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: कति धेरै भिडो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ। लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हँ त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
7: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं। कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला।
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
10: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
12: हाय दैव फेरि मदिर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब कहाँ घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाई नबदलिने हो भने परिवारले झन् ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
15: मदिरा त्यागौ परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
18: ए जान्त जान्त
19: होइन, के भयो बाबु?
20: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
19: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: होइन, के खुसीको खबर हो दाजु?
21: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
22: हो र?
21: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
16: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो? हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रालीलाई। अध्यक्ष

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
9: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: बुटोल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
14: हमारा सेवा
12: जनरल फिजिशियन
14: स्त्री तथा प्रसूति
12: बाल रोग
14: छाला तथा यौन रोग
12: हार जोड़ने नशा तथा बात रोग
14: टाउको तथा मनोरोग
12: नाक कान घाटी
14: जनरल सर्जरी
12: वीडियो एक्सरे
14: डिजिटल एक्सरे
12: ईसीजी
14: डेंटल तथा पैथोलॉजी
12: फिजियोथेरापी
14: तथा फार्मेसी सेवा उपलब्ध छन्
17: किशोर किशोरी युवा पंद्रह देखि उनपचास वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा पाँच मणिग्राम रूपन्देही
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
21: 98-570-21-835

0: नमस्ते है नमस्ते होइन बुढेसकाल मा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्सनानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं
8: कहाँ जाने
7: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
8: भरौलिया सेवा केन्द्रबाट सेवा लिनु हुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
7: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला
8: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ
7: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ
8: स्मरण रहोस् सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ
7: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम
9: Thank you.

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: स्वास्थ्यमा बटुवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
11: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
12: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
13: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्बो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
11: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026-37111 र 98026-21354
14: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
15: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
14: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
11: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
16: फोन नम्बर 071-531-641
17: शान्तिको आवाज

0: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
9: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
16: सबै मिलाइ खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: कहाँ जाने?
1: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
2: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी 5 तिलोत्तमा 17 जमुहानी।
1: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
2: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
1: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
2: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
1: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
3: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले

0: तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आशा गर्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दिऊ। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: काटे में ध्यान देवे वाला बात सांप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
6: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
8: ठिक भन्नुभयो। दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Kati OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्. बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870.
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुस् बुद्ध फाइबरमा.
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो.
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228.
7: Pito Sanji Komuha.

0: हाय दैव फेरि मदुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश आज पनि रेखा दाईले दिदा भाउजूलाई रक्सी खाएर
5: पिकेछन्
2: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुशी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: नानी खाना खाना आऊ
9: लाउ दिनुस
8: हात धोयौ
9: धोइसके बाबा
8: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
10: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
6: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ
11: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
12: नेपाल सरकार विज्ञापनको
13: उत्सवको पर्व
14: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
13: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
14: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
13: फोन नम्बर 0175426959
15: सौजी क्युआर भयो
16: मेसेज आएको छैन
17: घरी

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेशनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलो तपाईको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: पितो शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806635111
0: र 9806621354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316041 5356041।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: नमस्कार हो नमस्कार नाई, ये बुढ़ौती में बूढ़ा बूढ़ी का बात कहल जाता। अका होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
15: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता।
14: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
13: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
14: फल फूल और साग पात बच्चा के खाना साथ साथ,
15: सब मिल के खियावल जाए।
14: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
15: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जगह बेची देवल जाए।
14: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
15: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
5: नमस्ते आए नमस्ते होइना बुढेसकाल में के कुरा मा हो बुढा बुढी गफी तै
16: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छम क्या
5: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्नुम त नानी।
5: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
22: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
23: Sanji, come on, come on.

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: खैदाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
3: ए ल ल लिनुहोस् भाइ।
2: अनि दाइ कति भयो पैसा?
3: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
4: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए। झाड़ फूक के तरफ ना जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
7: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा,
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
8: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
14: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
13: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी?
14: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुन सक्छ। र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
15: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
16: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
17: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
16: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
16: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
17: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
16: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

नम्बर ब्याको बुढी भैँसी फेरि ब्याउने भैँसे गोठमा बाँधे राख छोरी अन्त पहिला भैँसे आउरे बाउरे के छ हिँड्न भैँसीले धान रोप्छ ट्याक्टर स्याक्टर के छ हिँड्न राङ्गो लेखे।

माया छैन बोल्दैछु म साँचो तिमीले थाप्या ढरियामा खुया पर्ला माछो बाह्र कुने तालमा चाहिँ बाह्र कुने तालमा माछी पर्यो जालमा माछी पर्यो जालमा साई।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Arka Khanchi OPC Cement Desh Ko Cement Radio Network
1: VPN Net Paiko Afne Sthaniya ISP Bharparde Internet Sathi अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर
2: यति बेला दिउँसोको 3 बजे हो
3: तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो रसुवा बाढीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्र्याक खुल्यो भोलि रातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता निजामतीमा 49% सीट आरक्षण सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने नेपाल खबरमा अब पूरा खबर मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी गराएको हो यसअघि 7 जनाको शव भेटिएको थियो हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ भने अझै 5 जना बेपत्ता छन् खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ खेल हिमलुङ हिमालको आदर्श शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ट्र्याक खोलीसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो रसुवासँगको जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ यसैबीच ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो आउँदो 1 हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण मानिएको छ निजामती सेवालाई व्यावसायिक उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त गराउने लक्ष्य राखिएको यस विधेयकमा केही नयाँ र कड़ा प्रावधानहरू प्रस्ताव गरिएका छन् विधेयक अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सेवाबाट अवकाश वा राजीनामा दिएको 2 वर्षसम्म कुनै पनि संवैधानिक कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने गरी कुलिङ पीरियड तोकिएको छ विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ यसरी छुट्याएको कुल आरक्षण कोटालाई 100% मानि त्यसको 50% पदमा महिला 20 मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार 20 प्रतिस्पर्धा गराउने प्रस्ताव छ साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी विधेयकमा मुख्य सचिवको कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकेको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटेकोशी बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षाका कारण पर्यटक को संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 17% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसियानिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। अब विदेशको खबर। स्विजरल्याण्डका हिम नदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन्। अत्यधिक गर्मी र जाडो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिमनदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया सस ले हल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था एकले जनाएको छ। यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिमनदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ गुमेको अनुमान छ। यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो। स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिमनदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले राष्ट्रिय पदकका लागि शनिबार नै खेल्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्रयाक खुल्यो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिम नदीको बरफ एक वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिम नदी पग्लने क्रम तीव्र बन्दै। रसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
1: एनबीएल सर्वसुलभ आवास कर्जा,
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यसपालिको दशैंमा काठमाडौँ उपत्यकाबाट 10 लाखसम्म यात्रु बाहिरिने अनुमान गरेको छ। समितिले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार घटस्थापनादेखि नै यात्रुको चाप बढ़ने र फूलपातीको दिन सबैभन्दा धेरै 1,13,000 जनासम्मले उपत्यका छाड्ने प्रक्षेप पनि छ। यात्रु ओसार्न झण्डै 65,000 गाड़ी आवश्यक पर्ने र नागढुङ्गा नाका हुँदै बाहिरिने मध्ये झण्डै 55% गाड़ी नारायणगढ़तर्फ जाने अध्ययनले देखाएको छ। चाडबाड़का बेला सड़कको दुरावस्था र समन्वय अभावले हरेक वर्ष टिकट नपाउने समस्या दोहोरिने गरेको छ। यस वर्ष यात्रा सहजीकरणका लागि अनलाइन टिकट बुकिङ, मुख्य नाकाहरूमा सहायता कक्ष र 53 आपतकालीन उद्धार मेसिन तैनात राख्ने तयारी छ। साथै सड़क दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले 1300 भन्दा बढ़ी जनशक्ति परिचालन गर्ने भएको छ। काठमाडौँ उपत्यकामा आउँदो मंगिर 1 गतेदेखि लागू हुन लागेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी बनाउन सरकारले उच्च स्तरीय टोली परिचालन गरेको छ। अस्त व्यस्त मासु बजारलाई व्यवस्थित र मर्यादित बनाउन कृषि वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ उपत्यकाका 3 जिल्लामा 8 जना सहसचिव र 13 टास्क फोर्स खटाएको हो। उपसचिवहरूको कमाण्डमा रहने 13 कार्यदलले पालिकाहरूसँग समन्वय, प्राविधिक सहयोग, वधशालाको म्यापिङ, व्यवसायीसँग संवाद र साप्ताहिक प्रतिवेदन बुझाउने गरी 5 मुख्य जिम्मेवारी पूरा गर्नेछन्। ऐन बनेको 25 वर्षपछि जनस्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले उपत्यकाका 21 पालिकामा यो ऐन पूर्ण रूपमा लागू गर्न लागेको हो। यो ऐनमा मुख्य रूपमा स्वच्छ र गुणस्तरीय मासु उत्पादनका लागि पशु वध गर्नु अघि र पछि प्राविधिक रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने कानूनी व्यवस्था छ। साथै खुल्ला र अस्वस्थकर रूपमा पशु वध गर्न वा मासु बिक्री वितरण गर्न रोक लगाउँदै निर्दिष्ट मापदण्ड पूरा गरेका वधशाला र पसललाई मात्र अनुमति दिने प्रावधान यसमा समेटिएको छ। दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै साल ट्रेडिङ कर्पोरेशनले काभ्रेको बनेपा र धुलिखेल सहित देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढ़ेको छ। असोज 1 गतेदेखि शुरू भएको यो पसलमा छठ पर्वसम्म हप्ताको 7 दिन बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहनेछ। चाडपर्वका बेला हुन सक्ने मूल्य वृद्धि नियन्त्रण गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ साल ट्रेडिङ कर्पोरेशनले पसल सञ्चालन गरेको बनेपाका प्रमुख सुरेन्द्र अवालेले जानकारी दिनुभयो। पसलमा नुन प्रति किलो 24 रूपियाँ, चिनी 100 रूपियाँ, मसुरो दाल 140 रूपियाँ र डीडीसी घिउ 1140 रूपियाँ लिटरमा बिक्री भइरहेको छ। यस्तै चामल, पिठो, तोरी तथा सूर्यमुखी तेल, ग्यास सिलिण्डर, इण्डक्सन चुलो र मसला जन्ने सामग्रीमा समेत विशेष छूट दिएको छ। खुल्ला बजारको तुलनामा सस्तो मूल्यमा गुणस्तरीय सामान पाएपछि घर खर्च चलाउन ठूलो राहत मिलेको स्थानीय बासिन्दा बताउँछन्। र काठमाडौँ महानगरपालिका वडा नम्बर 11 बबरमहल सड़कमा गैराती मोटरसाइकल र स्कूटर ठक्कर खाँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक रौतहटको कटहरिया नगरपालिका 2 का 27 वर्षका चन्द्रमा दास तत्माको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएको तत्माको न्यूरो अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका स्कूटरमा सवार एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मुनाङको हिमलुङ हिम पहिरोमा परेका थप चारजनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्र्याक खुल्यो। यसपालि दशैंमा झण्डै 10 लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान। फूलपातीको दिन मात्रै झण्डै 1.25 लाख बाहिरिने र मासु ऐन कार्यान्वयनका लागि काठमाडौँ उपत्यकामा उच्च स्तरीय टोली परिचालन। अहिलेलाई 4 भन्ज्याङ इतर खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पर्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470024870।
5: किन झुक्राउनु भो काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कानफुली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857271757 र 9472996228।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नानी खाना खान आऊ।
10: लाउ दिनुस्।
9: हात धोयौ?
10: धोइसके बाबा।
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
10: ढिला भइसक्यो।
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं।
12: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
13: नेपाल सरकार विज्ञापनको।
14: उत्सवको पर्व
15: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
14: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
15: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 071-542-6999।
16: खुसीको खबर
17: होइन के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
18: सौजी क्युआर भयो है?
19: ए बगुनुस् त, मेसेज आएको छैन।
20: घरी एसएमएस।

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काट्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गीलागीमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98026311 र 98026211354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-6141 535-641
9: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
15: के को छलफल हो दाई भाउजू दुवै जना थकित पनि देखिनुहुन्छ
14: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
15: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
17: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
16: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
8: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
17: सब मिल के खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
17: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जगह बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जगह बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहे, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाहे, बुझलू ने।
17: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते आई नमस्ते, होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफित
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छम क्या।
18: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
18: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ,
21: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: कहाँ जाने?
1: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक
3: 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार
1: 18 गते
2: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी पाक तिलोत्तमा 17 जमुहानी
1: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
2: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
1: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
2: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
1: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम।
4: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
5: स्वास्थ्यमा बटुवल
6: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
5: असल अभ्यासदेखि मिटेका कुरा
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: खै दाई, दुई किलो थिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
11: ए ल ल लिनुहोस् भाइ।
10: अनि दाई कति भयो पैसा?
11: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
3: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
3: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: जडिलोबाट बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
11: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
10: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
11: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
10: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
11: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
10: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
12: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kanti Ofisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: होइन पुर्खे बा किन के भयो र
6: बाह्र चौरासी घुमे खै
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562744 562744
8: वडा बिक्सुज्यू नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: खै के भन्नु वडा बिक्सुज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्ग्याइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गरनी जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: साउजी क्यूआर भयो
6: है, ए भगनुस् त, मेसेज आएको छैन।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हाड जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
15: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
18: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
17: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
18: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
17: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
18: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
17: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
18: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
17: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आपको घर
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803-64460।
2: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
3: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
4: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
7: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
5: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
5: होइन पुर्खे बा किन के भयो र
6: बाह्र चौरास घुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए किरिमझनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
8: हाय दैव फेरि मुद्रा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
9: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
10: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
11: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौं
12: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
9: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्छ जान्छ
10: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो।
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
24: होइन, के खुसीको खबर हो दाजु?
23: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
24: हो र?
23: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
25: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
26: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
27: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
26: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
27: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
26: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
28: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
29: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
30: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
29: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
30: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ?
0: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
29: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ?

नमस्कार रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz अनलाइन www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। संघीय निजामती विधेयक संसदमा दर्ता। निजामतीमा 49% आरक्षण, महिलालाई आधा हिस्सा। देशभर स्क्रब टाइफसको संक्रमण तीव्र, उच्च सचेतना अपनाउन विज्ञहरूको सुझाव। सरकारसँग शासकीय कौशलताको अभाव देखिएको कांग्रेसको आरोप। जनादेश नागरिकको जीवन बदल्नका लागि भएको संसदीय दलका नेता आङदेम्बेको भनाई। संघीय संसदको चालू अधिवेशन अन्त्य, आजदेखि मौसममा फेरि केही बदली। पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, तर ठूलो पानी नपर्ने। लुम्बिनी र नर्थ इस्ट इण्डिया टुरिज्म निगमबीच पर्यटन प्रवर्धन समझदारी। लुम्बिनी बौद्ध सर्किट विकासका लागि त्रिपक्षीय सम्झौता। तिलोत्तमाको वडा नम्बर 6 मा समुदायमा आधारित सरसफाई अभियानको 168 औं श्रृंखला सम्पन्न। भैरवामा अत्यधिक गर्मी, पूर्व कार्य सम्बन्धी कार्यशाला सञ्चालन। र 38 औं झरना रनिङ सिल फुटबलमा आज गोर्खा बोइज र देवदह बोइज भिड्दै। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक संसदमा दर्ता गर्नु भएको हो। सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी गराउनु भएको हो। यही असोज 13 गतेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायित्व र जनमुखी बनाउन विधेयक आवश्यक रहेको स्पष्ट पारेको छ। विधेयकमा निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पद मध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याइएको कुल आरक्षण कोटालाई 100% माने त्यसको 50% पदमा महिलाहरूबीच मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वारहरूबीच प्रतिस्पर्धा गराइनेछ। समावेशी कोटाको सुविधा एक व्यक्तिले राजपत्र अनंकित पदमा एकपटक र राजपत्रांकित पदमा एकपटक मात्र लिन पाउनेछ। महिलातर्फ छुट्याइएको 50% पदलाई 100% मानेर 8 वटा क्लस्टरमा विभाजन गरिएको छ। विधेयक अनुसार महिलातर्फ खस आर्यलाई 27.7%, आदिवासी जनजातिलाई 25.7%, मधेसीलाई 15.3% र दरितलाई 12.7% कोटा छुट्याइएको छ। त्यसै गरी थारूलाई 6.6%, मुस्लिमलाई 4%, पिछड़िएको क्षेत्रलाई 4% र अपाङ्गता भएका महिलालाई 4% आरक्षणको व्यवस्था गरिएको छ। घातक ब्याक्टेरियल रोग स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको जनाउँदै स्वास्थ्य विज्ञहरूले उच्च सचेतना र पूर्व सावधानी अपनाउन सुझाव दिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लामा 9,000 भन्दा बढ़ी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्। अहिले संक्रमण उच्च हुने समय रहेकाले 3 दिन भन्दा बढ़ी उच्च ज्वरो आएमा, टाउको तथा शरीर दुखेमा वा किर्नाले टोकेको ठाउँमा कालो खटिरा देखिएमा तुरन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन्। शुक्रबार ट्रपिकल तथा चरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोला र क्लिनिकल रिसर्च युनिट प्रमुख डाक्टर शेरबहादुर पुनका अनुसार समयमै पहिचान भए यो रोग सामान्य एन्टिबायोटिकबाटै निको हुन्छ, तर उपचार ढिलाइ गर्दा मृगौला र फोक्सोमा समेत असर गर्ने चिकित्सकहरूको भनाइ छ। मुसामा पाइने सूक्ष्म किर्मा माइटको टोकाईबाट यो रोग पहिले ग्रामीण क्षेत्रमा बढ़ी देखिए पनि पछिल्लो समय शहरी क्षेत्रमा पनि फैलिएको छ। यो रोगबाट जोगिन खेतबारी वा झाड़ीमा जाँदा पूरा शरीर ढाक्ने लुगा लगाउन, व्यक्तिगत सरसफाईमा ध्यान दिन र घर वरपर मुसा नियन्त्रण गर्न विज्ञहरूले जोड़ दिएका छन्। नेपालमा 1 दशक अघिसम्म खासै नसुनिएको यो रोग अहिले प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। पछिल्लो 1 महिनामा मात्रै देशभर 2,718 जना यस रोगबाट संक्रमित भएका छन्। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्। गत वर्ष स्क्रब टाइफसबाट संक्रमितको संख्या 16,597 भन्दा बढ़ी रहेको थियो।
नेपाली कांग्रेस संसदीय दल का नेता भीष्मराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो। सरकार गठन भएको छ महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्भ र सामाजिक सञ्जालको भरमा देश चलाउन खोजिएको टिप्पणी गर्नुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशलता छ कि छैन यसैले सरकारको भविष्य निर्धारण गर्ने आङदेम्बेको भनाइ छ। नेता आङदेम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्कँदा समेत प्रधानमन्त्रीले संसदलाई जानकारी नदिएर संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाउनुभयो। लोकप्रियतावाद एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने सरकारसँग माग गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेपछि लागू हुने गरी संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। सरकारले गरेको सिफारिशका आधारमा राष्ट्रपति पौडेलले संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। मंगलबार बसेको मन्त्री परिषदको बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। सरकारको सिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। संघीय संसदको चालू अधिवेशन 28 वैशाख 2083 सालदेखि शुरू भएको हो। चालू अधिवेशनमा सरकारले ल्याएको बजेट र बजेटसँग सम्बन्धित कानूनहरू बनेका छन्। यसबाहेक सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भएका छन्। लगातार 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सि शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो। केही ठाउँमा वर्षाको सम्भावना रहे पनि देशभर एकैपटक वा हरेक दिन लगातार पानी पर्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नु भएको छ। अबको एक दुई दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढ़िरहे पनि त्यसपछि पहाड़ी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। तर किसानले धान काट्ने काम नै रोक्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। लुम्बिनी र भारतका उत्तर पूर्वी 8 राज्यबीच पर्यटन प्रवर्धन गर्दै गन्तव्यको केन्द्र बनाउन समन्वय गरेर अघि बढ़ने समझदारी भएको छ। दुवै मुलुकका पर्यटकीय गन्तव्यबीच दिगो र प्रभावकारी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा आयोजित 2 दिने फ्याम ट्रिप राउण्ड टेबल कार्यक्रममा साझेदारी एमओयू भएको हो। बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिको वैभव र आध्यात्मिकतालाई भारतका उत्तर पूर्वी 8 राज्यसम्म जोडेर पर्यटन प्रवर्धन गर्न राउण्ड टेबल आयोजना गरिएको थियो। भारतका अरूणाचल असम त्रिपुरा मेघालय नागाल्याण्ड मणिपुर मिजोरम र सिक्किम राज्यमा क्रियाशील नर्थ इस्ट इण्डिया टुरिज्म निगम एनईआईटीसी र लुम्बिनी होटल संघले एमओयूमा हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा भारतका तर्फबाट निगम अध्यक्ष छिरिङ बाङ्गे र लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले हस्ताक्षर गर्नुभएको हो। दुई पक्षबीच भएको 3 बुँदे समझदारीमा पर्यटकको सहज आवागमनका लागि सड़क र हवाई यातायातको कनेक्टिभिटी सहज बनाउन आफ्नो सरकार र निकायसँग पहल गर्ने, नेपाली र भारतीयका लागि आवागमन र घुम्न आउन जानका लागि बजेट फ्रेण्डली सस्तो र राम्रो प्याकेज बनाएर आदान प्रदान गर्ने तथा पर्यटन क्षेत्रमा भएको राम्रो ज्ञान सिप र अनुभव आदान प्रदान गर्ने उल्लेख छ। लुम्बिनी बौद्ध सर्किटको दिगो पर्यटन विकास तथा सीमापार सम्पर्क सम्बन्धी आधारभूत अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय छाया नेपाल र इन्टिग्रेटेड सोशल डेभलपमेन्ट सेन्टरबीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डाक्टर मलिक रत्न साक्य, छाया नेपालका अध्यक्ष सृष्टि सिलवाल र आईएसडीसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।
सम्झौता अनुसार तीनवटै संस्थाले परियोजनाको संयुक्त योजना कार्यान्वयन अनुगमन तथा अध्ययनबाट प्राप्त ज्ञान र अनुसन्धानका निष्कर्षको प्रसारमा सहकार्य गर्नेछन्। अध्ययन मार्फत दिगो पर्यटन विकास र क्षेत्रीय सीमापार सम्पर्कलाई प्रभावकारी बनाउन आवश्यक तथ्य नीति सुझाव तथा कार्य ढाँचा तयार गरिनेछ। परियोजना अन्तर्गत अनुसन्धान विधि तथा कार्यान्वयन ढाँचा तयार गर्ने, स्थलगत अध्ययन गर्ने, सरकारवालासँग परामर्श तथा तथ्याङ्क संकलन गर्ने, प्राप्त तथ्याङ्क विश्लेषण गरी अनुसन्धान प्रतिवेदन तथा नीतिगत सुझाव तयार गर्ने कार्य गरिने जनाइएको छ। तिलोत्तमा नगरपालिकामा लामो समयदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको समुदायमा आधारित हरियाली प्रवर्धन तथा नगर सरसफाई अभियानको 168 श्रृंखला आज वडा नम्बर 6 सम्पन्न भएको छ। नगरलाई स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले सञ्चालित यस अभियानले स्थानीय तहमा वातावरण संरक्षण प्रतिको जनचेतना अभिवृद्धि गर्दै आएको छ। कार्यवाहक वडा अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य नरबहादुर सन्तेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि सन्तेलले वातावरण सरसफाई र हरियाली प्रवर्धन नगरपालिकाको मात्र दायित्व नभई प्रत्येक नगरवासीको साझा कर्तव्य भएको बताउनुभयो। उहाँले यस्ता अभियानले समुदायमा अपनत्वको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह तथा स्थानीय युवा क्लबहरूको सहभागिता रहेको थियो। समाजसेवी अर्जुनराज उपाध्यायले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा सदस्य सीता गौतम खनाल र गणेशपुर टोल विकास संस्थाका अध्यक्ष ध्रुव पाण्डे लगायतले वातावरण संरक्षण र नगरको सौन्दर्यीकरणका विषयमा आफ्ना विचार मन्तव्य राख्नु भएको थियो। स्थानीय समुदायको निरन्तर सक्रियताले तिलोत्तमा नगरपालिकालाई सरसफाईको नमूना नगरका रूपमा स्थापित गर्न ठूलो सहयोग पुगेको सहभागीहरूको भनाई थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर 17 दर्ख सभाबाट एकजना बालिका रहस्यमय रूपमा हराएकी छिन्। स्थानीय जानकी मल्लाकी छोरी बुधबार राति अन्दाजी 12 बजेको समयमा घरमा सुतिरहेकै अवस्थाबाट एकाएक बेपत्ता भएकी हुन्। उनलाई कसैले अपहरण गरेको हुन सक्ने आशंका गरिएको छ। बालिका जनहित माध्यमिक विद्यालय मैनवामा कक्षा 2 अध्ययनरत हुन्। परिवारकै सदस्यसँगै सुतेकी बालिका एकाएक हराएपछि अभिभावकले राति नै प्रहरीलाई खबर गरेका थिए। बालिकाको खोजी कार्य तीव्र पारिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। मध्यराती सुतिरहेकी बालिका हराएपछि परिवारजन तथा स्थानीयवासी निकै त्रसित र चिन्तित बनेका छन्। घटनाको प्रकृति हेर्दा बालिकाको अपहरण भएको आशंका गरिएको परिवारजनलाई उद्धृत गर्दै जनहित माविका सहप्रह हिमबहादुर केसीले बताउनुभयो। विद्यालय प्रशासनले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बालिकाको शीघ्र र सुरक्षित उद्धारका लागि स्थानीय प्रशासन तथा प्रहरी समक्ष जोरदार माग गरेको छ। घटनाको जानकारी पाए लगत्तै प्रहरीले बालिकाको खोजी कार्य तथा सूक्ष्म अनुसन्धान तीव्र बनाएको छ। नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखाको आयोजना तथा अमेरिकन र स्विस रेडक्रसको सहयोगमा सिद्धार्थनगरमा 2 अत्यधिक गर्मी तथा पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी सरकारवाला कार्यशाला आजदेखि शुरू भएको छ। नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले अत्यधिक गर्मी र तातो हावा लूबाट सर्वसाधारणलाई बचाउन पूर्व तयारी, सचेतना र सरकारवालाहरूबीचको समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रमको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्दै रेडक्रस केन्द्रीय कार्यालयका विपद व्यवस्थापन कार्यक्रम संयोजक पल्लवी सिंहले जलवायु परिवर्तनले विश्व तापमान वृद्धि भइरहेकोले त्यसको प्रभावलाई न्यूनीकरण गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सिद्धार्थनगर वडा नम्बर 7 वडा अध्यक्ष दामोदर शर्माले बढ़दो गर्मीको सामना गर्न अनुकूलनका कार्यक्रम ल्याउनु पर्ने आवश्यकता उनाउनुभयो। कार्यक्रममा रेडक्रस जिल्ला उपसभापतिका रूपमा कुमारी हिरातन, कोषाध्यक्ष अर्जुनराज उपाध्याय, महेन्द्र कुमार श्रेष्ठ, राकेश गुरूङ, सिद्धार्थनगरका विभिन्न वडाका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो। रेडक्रसका 7 सिद्धान्त वाचनसहित शुरू भएको उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत सुरक्षा भट्टराईले गर्नुभएको थियो। र तिलोत्तमाको कुन्देलापुरमा जारी 38 झरना रनिङशील नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलमा गोर्खा बोइज बुटबल र देवदह बोइज देवदह बीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि हिजो भएको उद्घाटन खेलमा चरङ्गे युवा क्लबले लिस्ने युवा क्लबलाई 3-2 गोल अन्तरले पराजित गरेको थियो। झरना स्पोर्ट्स क्लबको आयोजनामा निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगितामा विभिन्न जिल्लाका 12 उत्कृष्ट फुटबल टीमहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। स्थानीय स्तरमा खेलकुदको विकास, नयाँ प्रतिभाको पहिचान र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले वर्षेनी आयोजना गरिने यस प्रतियोगिताको विजेताले नगद 4,00,000 रूपियाँ र उपविजेताले नगद 2,00,000 रूपियाँ सहित ट्रफी प्राप्त गर्नेछन्। यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाड़ी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाड़ीलाई पनि विधागत रूपमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष धर्मेन्द्र पौडेलले जानकारी दिनुभयो। यही खेल खबरसँगै हामी हाल खबरको अन्त्यमा छौ। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। संघीय निजामती विधेयक संसदमा दर्ता, निजामती 49% निजामतीमा आरक्षण, महिलालाई आधा हिस्सा। देशभर स्क्रब टाइफसको संक्रमण तीव्र, उच्च सचेतना अपनाउन विज्ञहरूको सुझाव। सरकारसँग शासकीय कौशलताको अभाव देखिएको कांग्रेसको आरोप, जनादेश नागरिकको जीवन बदल्नका लागि भएको संसदीय दलका नेता आङदेम्बेको भनाई। संघीय संसदको चालू अधिवेशन अन्त, आजदेखि मौसममा फेरि केही बदली, पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तर ठूलो पानी नपर्ने। लुम्बिनी र नर्थ इस्ट इण्डिया टुरिज्म निगमबीच पर्यटन प्रवर्धन समझदारी, लुम्बिनी बौद्ध सर्किट विकासका लागि त्रिपक्षीय सम्झौता। तिलोत्तमाको वडा नम्बर 6 समुदायमा आधारित सरसफाई अभियानको 168 श्रृंखला सम्पन्न, भैरवमा अत्यधिक गर्मी, पूर्व कार्य सम्बन्धी कार्यशाला सञ्चालन। र 38 झरना रनिङ सिल फुटबलमा आज गोर्खा बोइज र देवदह बोइज भिड्दै। अपराह्न 5 हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: ए ढिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ ढिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गरे।

0: तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू, दुवै जना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
5: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्या ससुरको मेसो खोज्दै छौ क्या?
4: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
4: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाई खुवाऊ।
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
2: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
2: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
4: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति

0: पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
13: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
14: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
15: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
16: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-014 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

0: यतै पख्नुहोस् त पख्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साउथ क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाइन, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: ढिलो तपाईँको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
1: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
9: बाल रोग,
14: छाला तथा यौन रोग,
9: हार जोड्ने, नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
14: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
9: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
19: 98-570-21-835।
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाउ।
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
28: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
8: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
28: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
8: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
28: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
29: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
31: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
32: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
31: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
32: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
31: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
32: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
31: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
32: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
31: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
30: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद बारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
0: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल।
1: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड़।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ दिनु जरूरी देखिएको।
0: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानले खेल्ने, भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिउँ पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नेपाली नागरिक हुन्। मनाङको मार्फाभूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याक खोलेसँगै सर्वसाधारणको आवाजावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोड़िने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा ट्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाई छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
1: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुल प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी एक सदस्य पछि थपिनेछ। गएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
1: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाई छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आङदेम्बेको भनाई छ। लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग पनि गर्नुभयो।
0: यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकै गर्दा चीनसँगका नाका बन्द हुँदा बजारमा सामान महँगिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवागढ़ी र तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र ढुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाड़ा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई उपभोक्ता र व्यापारी दुवै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द नभएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाई छ।
1: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश, पेन्सन, बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ, तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3 देखि 5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि छ। सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनेछ। विधेयकले उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा, स्वास्थ्य बीमा र सस्तो ब्याजदारमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्षा पढ़ाउन, राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विदाको व्यवस्था प्रस्ताव विधेयकमा छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
11: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो, विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन, संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातीदेखि लागू हुने गरी अन्त्य, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल लगायतका खबर प्रस्तुत गरे।
1: तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरे ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीता बहादीले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचारसम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
12: 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50 देखि 80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्षभन्दा माथिका सबैलाई 1,00,000 रूपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60 देखि 69 वर्षलाई 50, 70 देखि 79 वर्षलाई 75% छूट र 80 वा 85 वर्षभन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41 विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छूट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त? ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम,
2: 4,000 वृद्ध भत्ता जुन सरकारले दिएको छ, शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो तर अहिले त्यो छैन। जो लिन सक्दैन स्थानीय निकायले घरमै गएर दिने व्यवस्था पनि गरेको छ। यातायातमा पनि 50% छ लोकल यातायातमा, त्यसको कार्यान्वयन पनि राम्रै भएको देखेको छु।
12: तर केही ठाउँमा जनचेतनाको कमी र झन्झटिलो प्रक्रियाले कतिपयले सुविधा लिन सकेका छैनन्।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, कतिपय सुविधा लिनलाई एउटा राज्यले प्रक्रिया तोकिदिएको हुन्छ, त्यो प्रक्रिया पूरा गर्नलाई ज्येष्ठ नागरिक अलि असमर्थ अथवा झन्झटिलो माने कारणले पनि जनचेतनाको कमीको कारणले कतिपय त्यस्ता सुविधा लिन सकेका छैनन् भनेदेखि 60 वर्ष भइसकेपछि उहाँहरूले आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ नि दिनु जरुरी देखिएको।
12: सरकारले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधाले धेरैलाई राहत मिलेको छ, तर कतै कतै सेवा प्रवाहमा केही समस्या छन्। ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो भन्ने उद्देश्यले थप सहज सेवा प्रवाह र अझै प्रभावकारी बनाउन राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 को मस्यौदा तयार भइरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक विभाग प्रमुख तथा उपसचिव निर्मला कार्की बताउनुहुन्छ।
13: ज्येष्ठ नागरिक प्रति अब संवेदनशील भएर हामीले कार्यक्रमहरू यो राष्ट्रिय ज्येष्ठ नागरिक नीति 83 को मसुदा तयार भइरहेछ। अब हामी यसलाई पनि छलफल गरेर अझै राम्रो ज्येष्ठ नागरिकका कुराहरू त्यसरी सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
0: रिपोर्टपछि खबरको सिलसिला। यस वर्ष अर्थात 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। 2025 को सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाढ़ी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
1: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक ओइलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
0: सरकारले रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
12: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलबाट 8.5 करोड़ 22 लाख रूपियाँ भन्दा बढ़ी बक्यौता असूल गर्ने निर्णय गरेको छ। अनुमति पत्र स्वत रद्द भएसँगै यूटीएलले रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र ग्रामीण दूरसंचार विकास कोषमा तिर्न बाँकी रकम सरकारी बाँकी सरह असूल गर्न लागेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। आज पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी

0: स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाडौँमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना, वित्तीय स्रोत र अन्तर निकाय समन्वय स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्। कार्यक्रममा पीआरसीके कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय, लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखी हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति सहितको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ।
1: लगातार तीन दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.26 अंकको झिनो वृद्धिका साथ 2979.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4,76 करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1,20,00,000 कित्ता शेयर 4,89 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाण्डुका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4,74,46,000 रूपियाँ भन्दा बढ़ी बीको दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो। 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7,75,00,000 रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12,50,00,000 रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तिमा भनिएको छ।
1: सशस्त्र प्रहरीले रूपन्देहीको भैरहमा सीमा जाँच गर्ने क्षेत्रबाट 2,51,00,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहना सहित एकजना महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाडौँ महानगरपालिका 19 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्। प्रहरीका अनुसार गहनाको बाहिर पट्टी सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ। सुन चाँदी व्यवसायी संघ मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। बरामद गरगहनाको बजार मूल्य 2,51,93,000 रूपियाँ कायम गरिएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ। अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ। शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो। टोकियोमा रहेको मुख्य अध्यागमन कार्यालय बाहिर विदेशीहरूले पालो कोर्न 7 घण्टा भन्दा बढ़ी समय बिताउनु परेको थियो। यो शुल्क वृद्धि प्रधानमन्त्री साने ताकाइसीको नेतृत्वमा तीव्र गतिमा बढ़िरहेको विदेशी जनसंख्या व्यवस्थापनका लागि ल्याएको नीतिको एउटा हिस्सा रहेको छ। यसअघि गएको जुलाईमा पनि जापानले 50 वर्ष यता पहिलो पटक भिसा शुल्कमा 5 गुणा वृद्धि गरेको थियो। जापानमा आप्रवासन नीति निकै कड़ा र राजनीतिक रूपमा संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेरको जनसंख्याका कारण सृजित श्रम अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। सन् 2025 अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या 41,20,000 नआएको छ, जुन अघिल्लो वर्षको तुलनामा 9.5% कृत्रिमानी वृद्धि हो।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि शनिबार नै खेल्नेछन्।
0: र भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका छन्। भविष्य निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेट्ने यो प्रतिष्ठित सूचीमा पर्ने 15 वर्षीय सूर्यवंशी एकमात्र भारतीय खेलाड़ी हुन्। सूचीमा विश्वभरका 7 जना खेलाड़ी मात्र अटाएका छन्। सन् 2024 12 वर्षको उमेरमा रणजी ट्रफीबाट प्रथम श्रेणीको क्रिकेट शुरू गरेका सूर्यवंशीले 2025 राजस्थान रोयल्सले 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। पहिलो आईपीएल सिजनका 7 खेलमा 1 शतकसहित 252 रन बनाएका उनी इंग्ल्याण्ड विरूद्ध T20 डेब्यू गर्दै भारतका लागि ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य

0: शीर्षक फेरि एकपटक
1: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो विपद पारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन
0: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य संघीय निजामती सेवा विधेयक संसदमा दर्ता अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल
1: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड
0: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा
0: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं नमस्कार।

0: मिठास घोल्नु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? केको हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
19: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
18: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
19: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
19: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
20: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
20: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
21: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
22: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
23: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
23: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
24: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
25: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
26: किन झोक्राउनु भन्छ काका?
27: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
26: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
27: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ लिने न फुट्ने, रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98570 21 757 र 98472 96 228।
0: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
1: ए जान्त जान्त
3: होइन के भयो बाबु?
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
2: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली विनन्चोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999
8: सौजी क्युआर भए
9: बगाउनुहोस् त मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
7: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
6: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
7: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
5: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
8: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
11: शाखा कार्यालय तिलोतमा नगरपालिकाको
12: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
13: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
14: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
13: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
15: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना
16: यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित 5 औं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
17: कहाँ जाने?
16: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू विश्राम बाटिका मणिग्राम चोक 18 गते शिवचोक नन्दनवन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार 18 गते
17: भरौलिया सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू जमुहानी पाँच तिलोत्तमा 17 जमुहानी
16: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला
17: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज वेबसाइट www.sabaikosakos.com मा हेर्न सकिनेछ
16: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ
17: स्मरण रहोस् सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ
16: व्यवस्थित सहकारी स्तरीय सेवा सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा 5 मणिग्राम
18: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
19: स्वास्थ्यमा बटुवल
20: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
19: असल अभ्यासदेखि मिटेका कुरा
20: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
19: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
19: कार्यक्रम स्वास्थ्यमा बुटवल
21: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
22: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
21: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
22: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
21: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
23: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
25: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
26: ए ल ल लिनुहोस् भाइ
25: अनि दाई कति भयो पैसा
26: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
27: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। संघीय निजामती विधेयक संसदमा दर्ता, निजामतीमा 49% आरक्षण, महिलालाई आधा हिस्सा। देशभर स्क्रब टाइफसको संक्रमण तीव्र, उच्च सचेतना अपनाउन विज्ञहरूको सुझाव। सरकारसँग शासकीय कौशलको अभाव देखिएको कांग्रेसको आरोप, जनादेश नागरिकको जीवन बदल्नका लागि भएको संसदीय दलका नेता आङदेम्बेको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य, 73 वडा नम्बर 17 दर्ख सभाबाट एक बालिका रहस्यमय रूपमा बेपत्ता, अपहरण भएको परिवारको आशंका, खोजी कार्य तीव्र। आजदेखि मौसममा फेरि केही बदली, पहाड़ी क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना, तर ठूलो पानी नपर्ने। लुम्बिनी र नर्थ इष्ट इण्डिया टुरिज्म निगमबीच पर्यटन प्रवर्धन समझदारी, लुम्बिनी बौद्ध सर्किट विकासका लागि त्रिपक्षीय सम्झौता। तिलोत्तमाको वडा नम्बर 6 समुदायमा आधारित सरसफाई अभियानको 168 श्रृंखला सम्पन्न, भैरवामा अत्यधिक गर्मी पूर्व कार्य सम्बन्धी कार्यशाला सञ्चालन। र झरना रनिङशील नकआउट फुटबलमा आज गोर्खा बोइज बुटबल विजयी।

0: ಆರೋಗ್ಯ ಗಳನ್ನು. ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್, ಸುಖನಗರ್, ಬುಟ್ವಲ್. ಸಂಪರ್ಕ 9800364060.
1: अब खबर विस्तारमा। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यही असो 13 गतेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले प्रशासनिक संयन्त्रलाई राजनैतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। विधेयकमा निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याइएको कुल आरक्षण कोटालाई 100% माने त्यसको 50% पदमा महिलाहरूबीच मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वारहरूबीच प्रतिस्पर्धा गराइनेछ। समावेशी कोटाको सुविधा एक व्यक्तिले राजपत्र अलंकित पदमा एकपटक र राजपत्रांकित पदमा एकपटक मात्र लिन पाउनेछ। महिलातर्फ छुट्याइएको 50% पदलाई 100% मानेर 8 क्लस्टरमा विभाजन गरिएको छ। विधेयक अनुसार महिलातर्फ खस आर्यलाई 27.7%, आदिवासी जनजातिलाई 25.7%, मधेसीलाई 15.3% र दलितलाई 12.7% कोटा छुट्याइएको छ। त्यसै गरी थारूलाई 6.6%, मुस्लिमलाई 4%, पिछड़िएको क्षेत्रलाई 4% र अपाङ्गता भएका महिलालाई 4% आरक्षणको व्यवस्था गरिएको छ। घातक ब्याक्टेरियल रोग स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको जनाउँदै स्वास्थ्य विज्ञहरूले उच्च सचेतना र पूर्व सावधानी अपनाउन सुझाव दिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लामा 9000 भन्दा बढ़ी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्। अहिले संक्रमण उच्च हुने समय रहेकाले 3 दिनभन्दा बढ़ी उच्च ज्वरो आएमा, टाउको तथा शरीर दुखेमा वा किर्नाले टोकेको ठाउँमा कालो खटिरा देखिएमा तुरन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा चर्म रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोला र क्लिनिकल रिसर्च युनिट प्रमुख डाक्टर शेरबहादुर पुनका अनुसार समयमै पहिचान भए यो रोग सामान्य एन्टीबायोटिकबाटै निको हुन्छ, तर उपचारमा ढिलाइ गर्दा मृगौला र फोक्सोमा समेत असर पर्ने चिकित्सकहरूको भनाई छ। मुसामा पाइने सूक्ष्म किर्ना माइटको टोकाईबाट सर्ने यो रोग पहिले ग्रामीण क्षेत्रमा बढ़ी देखिए पनि पछिल्लो समय शहरी क्षेत्रमा पनि फैलिएको छ। यो रोगबाट जोगिन खेतबारी वा झाड़ीमा जाँदा पूरा शरीर ढाक्ने लुगा लगाउन, व्यक्तिगत सरसफाईमा ध्यान दिन र घर वरपर मुसा नियन्त्रण गर्न विज्ञहरूले जोड़ दिएका छन्। नेपालमा एक दशक अघिसम्म खासै नसुनिएको यो रोग अहिले प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिएको छ। पछिल्लो एक महिनामा मात्र देशभर 2718 जना यो रोगबाट संक्रमित भएका छन्। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्। गत वर्ष स्क्रब टाइफसबाट संक्रमितको संख्या 16597 भन्दा बढ़ी रहेको थियो। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलको अभाव देखिएको आरोप लगाउनुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङ्देम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्म र सामाजिक सञ्जालको भरमा देश चलाउन खोजिएको टिप्पणी गर्नुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशल छ कि छैन, यसैले सरकारको भविष्य निर्धारण गर्ने आङ्देम्बेको भनाई छ। नेता आङ्देम्बेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्कदा समेत प्रधानमन्त्रीले संसदलाई जानकारी नदिएर संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाउनुभयो। लोकप्रियतावाद, एकाधिकार, डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिकलाई देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेपछि लागू हुने गरी संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। सरकारले गरेको सिफारिशका आधारमा राष्ट्रपति पौडेलले संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। मंगलबार बसेको मन्त्री परिषदको बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। सरकारको सिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। संघीय संसदको चालू अधिवेशन 28 वैशाख 2083 सालदेखि शुरू भएको हो। चालू अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानूनहरू बनेका छन्। यसबाहेक सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भएका छन्। तिलोत्तमा नगरपालिका वडा नम्बर 17 दर्ख सभाबाट एकजना बालिका रहस्यमय रूपमा आएकी छिन्। स्थानीय जानकी मल्लाकी छोरी गैराती अन्दाजी 12 बजेको समयमा घरमा सुतिरहेको अवस्थाबाट एकाएक बेपत्ता भएकी हुन्। उनलाई कसैले अपहरण गरेको हुन सक्ने आशंका गरिएको छ। बालिका जनहित माध्यमिक विद्यालय मैनवामा कक्षा 2 अध्ययनरत हुन्। बालिकाको खोजी कार्य तीव्र पारिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। मध्यराति सुतिरहेकी बालिका हराएपछि परिवारजन तथा स्थानीयवासी निकै त्रसित र चिन्तित बनेका छन्। घटनाको प्रकृति हेर्दा बालिकालाई कसैले अपहरण गरेको हुन सक्ने आशंका गरिएको परिवारजनलाई उद्धृत गर्दै जनहित माविका सहायक प्रधानाध्यापक हिमबहादुर केसीले बताउनुभयो। विद्यालय प्रशासनले घटनाप्रति चिन्ता व्यक्त गर्दै बालिकाको शीघ्र र सुरक्षित उद्धारका लागि स्थानीय प्रशासन तथा प्रहरी समक्ष माग गरेको छ। घटनाको जानकारी पाए लगत्तै प्रहरीले बालिकाको खोजी कार्य तथा सूक्ष्म अनुसन्धान तीव्र बनाएको छ। लगातार 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सि शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा सामान्य वर्षा र हिमपातको सम्भावना छ। तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता देशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो। केही ठाउँमा वर्षाको सम्भावना रहे पनि देशभर एकैपटक वा हरेक दिन लगातार पानी पर्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नुभयो। अबको 1-2 दिन पूर्वी र मध्य नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढ़ी रहे पनि त्यस पछाडि पहाड़ी भएका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको उहाँको भनाइ थियो। तर किसानले धान काट्ने काम नै रोक्नु पर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव छ। लुम्बिनी र भारतका उत्तर पूर्वी 8 राज्यबीच पर्यटन प्रवर्धन गर्दै गन्तव्यको केन्द्र बनाउन समन्वय गरेर अघि बढ़ने समझदारी भएको छ। दुवै देशका पर्यटकीय गन्तव्यबीच दिगो र प्रभावकारी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लुम्बिनीमा आयोजित 2 दिने फ्याम ट्रिप राउण्ड टेबल कार्यक्रममा समझदारी एमओयू भएको हो। बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिको वैभव र आध्यात्मिकतालाई भारतका उत्तर पूर्वी 8 राज्यसम्म जोडेर पर्यटन प्रवर्धन गर्न राउण्ड टेबल आयोजना गरिएको थियो। भारतका अरूणाचल, असम, त्रिपुरा, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र सिक्किम राज्यमा क्रियाशील नर्थ इष्ट इण्डिया टुरिज्म निगम एनईआईटीसी र लुम्बिनी होटल संघले एमओयूमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा भारतका तर्फबाट निगम अध्यक्ष छिरिङ वाङ्गे र लुम्बिनी होटल संघ अध्यक्ष लीलामणि शर्माले हस्ताक्षर गर्नुभएको हो। दुई पक्षबीच भएको 3 बुन्दे समझदारीमा पर्यटकको सहज आवागमनका लागि सड़क र हवाई यातायातको कनेक्टिभिटी सहज बनाउने, आफ्नो सरकार र निकायसँग पहल गर्ने, नेपाली र भारतीयका लागि आवागमन र घुम्न आउन जानका लागि बजेट फ्रेण्डली, सस्तो र राम्रो प्याकेज बनाएर आदान प्रदान गर्ने तथा पर्यटन क्षेत्रमा भएको राम्रो ज्ञान, सिप र अनुभव आदान प्रदान गर्ने उल्लेख छ। लुम्बिनी बौद्ध सर्किटको दिगो पर्यटन विकास तथा सीमापार सम्पर्क सम्बन्धी आधारभूत अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, छाया नेपाल र इन्टिग्रेटेड सोशल डेभलपमेन्ट सेन्टर बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डाक्टर माणिक रत्न साक्य, छाया नेपालका अध्यक्ष सृष्टि सिलवाल र आईएसडीसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। संहिता अनुसार तीनवट संस्था परियोजना को संयुक्त योजना कार्यान्वयन अनुगमन तथा अध्ययनबाट प्राप्त ज्ञान र अनुसन्धान का निष्कर्ष को प्रसार में सहकार्य गर्नेछन्। अध्ययन मार्फत दिगो पर्यटन विकास र क्षेत्रीय सीमापार सम्पर्कलाई प्रभावकारी बनाउन आवश्यक तथ्य नीति सुझाव तथा कार्यढाँचा तयार गरिनेछ। परियोजना अन्तर्गत अनुसन्धान विधि तथा कार्यान्वयन ढाँचा तयार गर्ने स्थलगत अध्ययन गर्ने सरकारवालासँग परामर्श तथा तथ्यांक संकलन गर्ने प्राप्त तथ्यांकको विश्लेषण गरी अनुसन्धान प्रतिवेदन तथा नीतिगत सुझाव तयार गर्ने कार्य गरिने जनाइएको छ। तिलोत्तमा नगरपालिकामा लामो समयदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको समुदायमा आधारित हरियाली प्रवर्धन तथा नगर सरसफाई अभियानको 168 औं श्रृंखला आज वडा नम्बर 6 मा सम्पन्न भएको छ। नगरलाई स्वच्छ सुन्दर र हराभरा बनाउने उद्देश्यले सञ्चालित यस अभियानले स्थानीय तहमा वातावरण संरक्षण प्रतिको जनचेतना अभिवृद्धि गर्दै आएको छ। कार्यवाहक वडाध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कार्यपालिका सदस्य नरबहादुर छन्तेलको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि छन्तेलले वातावरण सरसफाई र हरियाली प्रवर्धन नगरपालिकाको मात्र दायित्व नभई प्रत्येक नगरवासीको साझा कर्तव्य भएको बताउनुभयो। उहाँले यस्ता अभियानले समुदायमा अपनत्वको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि नगरपालिकाका कर्मचारी विभिन्न टोल विकास संस्थाका प्रतिनिधि आमा समूह तथा स्थानीय युवा क्लबहरूको सहभागिता रहेको थियो। समाजसेवी अर्जुनराज उपाध्यायले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा सदस्य सीता गौतम खनाल र गणेशपुर टोल विकास संस्थाका अध्यक्ष ध्रुव पाण्डे लगायतले वातावरण संरक्षण र नगरको सौन्दर्यीकरणका विषयमा आफ्ना विचार राख्नु भएको थियो। स्थानीय समुदायको निरन्तर सक्रियताले तिलोत्तमा नगरपालिकालाई सरसफाईको नमूना नगरका रूपमा स्थापित गर्न ठूलो सहयोग गरेको सहभागीहरूको भनाई थियो। नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखाको आयोजना तथा अमेरिकन र स्विस रेडक्रसको सहयोगमा सिद्धार्थनगरमा दुई दिने अत्यधिक गर्मी तथा पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी सरकारवाला कार्यशाला आजदेखि शुरू भएको छ। नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले अत्यधिक गर्मी र तातो हावा लूबाट सर्वसाधारणलाई बचाउन पूर्व तयारी सचेतना र सरकारवालाहरू बीचको समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो।
2: जो 4-5 घण्टा धेरै गर्मी हुन्छ 12 बजेदेखि या 11 बजेदेखि 2 बजेसम्मको त्यहाँ मान्छे बाटोमा हिँड्दाखेरि कहीँ बस्ने सेल्टर हाउस टाइपको बनाइदिन्छन् बनाई पनि रहेछन्। मैले जुन थुप्रै सप्रोग्राममा आयोजनमा त्यसबाट पनि गरिब मान्छेहरूको लागि या पेसेन्जर्सहरूको लागि धेरै इफेक्टिभ हुन्छ। त्यसकारणले यसमा यो महत्वपूर्ण प्रोग्राम हो। यो हामीहरूको रिजनमा म्याक्सिमम जाडो 2 महिना हुन्छ, बर्सात 2 महिना हुन्छ, त्यसपछि 8 महिना नियर अबाउट गर्मी नै हुन्छ। त्यसकारणले यो अत्यन्त महत्वपूर्ण प्रोग्राम हो। यो रेडक्रस सोसाइटी रूपन्देहीले पनि बधाई र शुभकामना दिन चाहन्छु यो मानेमा उहाँको टीमलाई।
1: कार्यक्रमको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै रेडक्रस केन्द्रीय कार्यालयका विपद व्यवस्थापन कार्यक्रम संयोजक पल्लवी सिंहले जलवायु परिवर्तनले विश्व तापमान वृद्धि भइरहेकोले त्यसको प्रभावलाई न्यूनीकरण गर्न सबै पक्ष सचेत रहनुपर्नेमा जोड़ दिनुभयो।
3: एकदम स्लिपिङ डिसअर्डर नै भएको देखिएको छ, त्यही भएर यसको असरहरू विशेष गरेर यो एकदम अति संकटात्मक समूहमा अझ बढी देखिएको छ। त्यही भएर हामीले यसमा काम गर्न जरुरी छ र आज र भोलिको यो बसाइले पनि पक्कै पनि स्थानीय निकायमा अझ यसमा सजग हुनको लागि र स्थानीय निकाय जो प्रत्यक्ष रूपमा समुदायसँग भिजेर एकदम सहकार्यमा काम गर्न सक्नुहुनेछ, उहाँहरूसँगै हामी बसेर काम गर्न पायौं भने पक्कै पनि जुन हामीले सामुदायिक उत्थानशीलताको कुरा गर्छौं, कम्युनिटी रेजिलियन्सको कुरा गर्छौं, त्यो विषयमा पनि हामीले छलफल गर्न पाउँछौं र समुदायलाई यो अहिले बढ़िरहेको यो अत्यधिक गर्मीका कारणले गर्दा जुन असर परिरहेको छ त्यो असरमा पनि हामीले काम गर्न।
1: त्यस्तै सिद्धार्थनगर वडा नम्बर 7 का वडाध्यक्ष दामोदर शर्माले बढ़दो गर्मीको सामना गर्न अनुकूलनका कार्यक्रम ल्याइनुपर्ने आवश्यकता उल्याउनुभयो। कार्यक्रममा रेडक्रस जिल्ला उपसभापति रूपमा कुमारी हिराचन, कोषाध्यक्ष अर्जुनराज उपाध्याय, महेन्द्र कुमार श्रेष्ठ, राकेश गुरूङ, सिद्धार्थनगरका विभिन्न वडाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो। रेडक्रसका 7 सिद्धान्त वाचनसहित शुरू भएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत सुरक्षा भट्टराईले गर्नुभएको थियो। र तिलोत्तमाको कुण्डेलापुरमा जारी 38औं झरना रनिङ सिल नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलमा गोर्खा बॉयज बुटवल विजयी भएको छ। तिलोत्तमा छ कुण्डेलापुरमा जारी 38औं झरना रनिङ सिल फुटबल प्रतियोगितामा गोर्खा बॉयज बुटवलले देवदह बॉयजलाई 8-1 गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। गोर्खा बॉयजको जितमा उत्कृष्ट प्रदर्शन गर्नुभएका विक्की चामलिङ राईले दोहोरो ह्याट्रिक पूरा गर्नुभयो। खेलको शुरूआतदेखि नै आक्रामक देखिएको गोर्खा बॉयजले लगातार खेलमा आफ्नो पकड़ बनाएको थियो। देवदह बॉयजले भने सान्त्वना स्वरूप एक गोल फर्काएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो ह्याट्रिक पूरा गरेका विक्की चामलिङ राई म्यान अफ द म्याच घोषित हुनुभयो। प्रतियोगिता अन्तर्गत असोज 16 गते शुक्रबार आयोजक झरना स्पोर्ट्स क्लब कुण्डेलापुर र जनज्योति डंगरनगर बीच खेल हुनेछ। असोज 25 गते हुने फाइनलका लागि प्रतियोगितामा 12 टोलीको सहभागिता रहेको थियो। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। संघीय निजामती विधेयक संसदमा दर्ता। निजामतीमा 49% आरक्षण, महिलालाई आधा हिस्सा। देशभर स्क्रब टाइफसको संक्रमण तीव्र, उच्च सचेतना अपनाउन विज्ञहरूको सुझाव। सरकारसँग शासकीय कौशलको अभाव देखिएको कांग्रेसको आरोप। जनादेश नागरिकको जीवन बदल्नका लागि भएको संसदीय दलका नेता आङदेम्बेको भनाई। राष्ट्रपति रामचन्द्रद्वारा संघीय संसदको चालू अधिवेशन अन्त। तिलोत्तमा वडा नम्बर 17 दर्ख सभाबाट एक बालिका रहस्यमय रूपमा बेपत्ता। अपहरण भएको परियोजना कार्य तीव्र। आजदेखि मौसममा खेरी केही बदली। पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, तर ठूलो पानी नपर्ने। लुम्बिनी र नर्थ इस्ट इण्डिया टुरिज्म निगम बीच पर्यटन प्रवर्धन समझदारी। लुम्बिनी बौद्ध सर्किट विकासका लागि त्रिपक्षीय सम्झौता। तिलोत्तमाको वडा नम्बर 6 समुदायमा आधारित सरसफाई अभियानको 168 श्रृंखला सम्पन्न। भैरवामा अत्यधिक गर्मी पूर्व कार्य सम्बन्धी कार्यशाला सञ्चालन। र तिलोत्तमामा जारी झरना रनिङ सिल नकआउट फुटबलमा आज गोर्खा बॉयज बुटबल विजयी। साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा

0: विचार से पता चलला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए, जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
1: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
2: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
1: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
2: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
6: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
7: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
10: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
9: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
10: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
10: त्यस्तो होइन नि।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIM बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय सभाद्वारा भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएको विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्नको लागि विशेष समिति गठन, मनाङको हिमलुङ हिमालमा भएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटियो, खोजी कार्य जारी।
1: भाइदाखेरि हिम पहिरो लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
0: नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने, सेवा प्रदायको सम्पत्ति व्यवस्थापन नियमावलीको पूर्ण पालना गर्न निर्देशन।
2: उक्त नियमावलीको नियम 7(1) व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
0: चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत, नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि कार्यदल गठन, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक मस्यौदा परिमार्जन सहित पारित।
3: मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यसकारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउ भन्ने खालले मैले आग्रह गरेको हुँ।
0: र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना, फुटबल र भलिबलमा महिला पुरूष दुवै तर्फको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सातवटा प्रदेश बने पनि राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँ वा केन्द्रको भरमा बस्नुपर्ने र दलका केन्द्रीय नेताहरूले नै प्रदेशलाई सञ्चालन गर्ने अहिलेको अवस्थाले प्रदेशलाई निकै कमजोर बनाएको छ। यसलाई सुधार नगरी प्रदेशप्रतिको नागरिकको वृत्तिष्णा अझै बढ़दै जाने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। आज 8 जनाको शव भेटिएको हो। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन एनएनएमजीएले जानकारी दिएको छ। यसअघि हिजो 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नार्पा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेको सर्च एन्ड रेस्क्यू हालसम्म आज 8 जना शव भेला परेपछि जम्मा 15 जनाको शव भेला परेको छ र अब 1 जना मात्र सम्पर्कविहीन हुनुहुन्छ र 11 जना सकुशल फिर्ता हुनुभएको छ। खोजी गर्ने दलको सदस्य नै सभामा 1 जना आउनुभएको थियो। त्यहाँ खोजी गर्दा सबैको भेट्यो। 1 जना टेन्टबाट बाहिर निस्केर भाग्दाखेरि हिमपरेर लगो भएर उहाँको खोजी कार्य अप्ठ्यारो छ भनेर भन्नुभएको छ। अहिले खोजी गर्ने टिम हाम्रो फुमा नै छ।
5: राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्ण बहादुर रोकायले बताउनुभयो। सभापति रोकायले समय अभाव, मन्त्रीहरूको कार्यव्यस्तता तथा वर्षे अधिवेशन अन्त्य हुन लागेकोले विधेयकलाई छोटो समयमा टुङ्गोमा पुर्याइएको उहाँको भनाइरहेको छ।
3: अब यसमा सानो विधेयक थियो, मान्यज्यूले प्रस्तुत सुझाव राख्नुभएको थियो, संशोधन राख्नुभएको थियो, छलफल अब समय बरू हामी बढी लियौँ तर छलफल भयो भन्ने लाग्छ मलाई। त्यसकारण चाहिँ यसलाई हामीले अलि हतार गरेर चाहिँ टुङ्गाएका छौँ हामीले, तर टुङ्ग्याउँदा पनि हामीले चाहिँ राम्रो गराएका छौँ भन्ने कुरा छ मेरो निष्कर्ष। र अर्को कुरा के भने, अब भोलिदेखि हाम्रो यो वर्षीय अधिवेशन अन्त्य हुँदैछ र राष्ट्रिय सभामा आएका जति पनि विधेयकहरू थिए हामीले कमसेकम बाँकी नराखौँ भन्ने कुरा सम्मान्यज्यूको एउटा खालको निर्देशन पनि हामीलाई प्राप्त भएको थियो। त्यसकारणले पनि मैले मान्यज्यूहरूलाई यो अलिक छिटो गरेर टुङ्गाउँ भन्ने खालले मैले आग्रह गरेको हुँ।
5: उहाँले हतारमा निर्णय गर्नु परे पनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएकाले विधेयक परिपक्व बनेको दावी गर्नुभयो। राष्ट्रिय सभामा आएका विधेयकहरू बाँकी नराख्ने उद्देश्य अनुसार समितिले द्रुत गतिमा काम गरेको बताउँदै अब बाँकी रहेका अन्य दुई विधेयक पनि 60 दिने समय सीमाका कारण तत्काल टेबल नगर्ने सहमति भएको उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा 5G सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मेन प्रसाद अर्यालले अहिलेकै अवस्थामा सेवा प्रदायकहरूले 5G प्रविधि सञ्चालन गर्न सक्ने भए पनि थप फ्रिक्वेन्सी वितरणको तयारी भइरहेको बताउनुभयो। प्राधिकरणको नीति उल्लेख गर्दै प्रवक्ता अर्यालले हाल उपलब्ध सेवा प्रदायकले 5G प्रविधि लागू गर्न सक्ने बताउनुभयो।
2: दूरसञ्चार ऐन 2053 दफा 33 र अनुमति पत्र 12 नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 पालना सम्बन्धमा एनसेल एक्जेटा लिमिटेडको मोबाइल सेवाको अनुमति पत्रको 25 वर्ष अवधि समेत मिति 86/5/16 समाप्त हुने हुँदा अनुमति पत्र 12 नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 6(2) को पूर्ण पालना गर्न एनसेल एक्जेटा लिमिटेडलाई निर्देशन दिने साथै उक्त व्यवस्थाको पालना नभएमा उक्त नियमावलीको नियम 6(3) आकर्षित हुने जानकारी गराउने र उक्त नियमावलीको नियम 7(1) व्यवस्था बमोजिम हस्तान्तरणको कार्ययोजना यस प्राधिकरणमा पेश गर्ने निर्देशन गर्ने निर्णय भएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका 25 सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ। समितिले सहकारी ऐन 2074 दफा 106 अनुसार गठित समितिको अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो। समितिले समस्याग्रस्त घोषणा भइएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन ढुवानी प्रयोजनमा रहेका सवारी साधन समेत जुन अवस्थामा छन् त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ। राष्ट्रिय सभाले भोटेकोशी तथा काली गण्डकी करिडोरमा भएका विपदको जोखिम क्षति र पुनस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटेकोशी तथा काली गण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरिएको जानकारी दिनुभएको छ। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिनेछ। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। भारतबाट पेट्रोल र डिजेलको मूल्य 20 रूपियाँले बढ़ेर आए पनि नेपाल आयल निगमले भने मूल्य बढ़ाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले हिजो प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढ़ी पहिरोले पारेको असर आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगरी साबिकै मूल्य कायम गरिएको निगमले जनाएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितता बाई ब्याक ग्यारेन्टीका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो। कार्यदलले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढ़ाइए पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरूको बोक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले सो कुराको जानकारी दिनुभएको हो। सचिव मिश्रले उखु किसानको भुक्तानी विधेयकलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभयो। बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्री स्तरबाटै निर्णय भएको छ। साझा खबरमा अब खेल खबर। कालीकोटको रंगेलीमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 गतेदेखि 18 गतेसम्म कालीकोट खाडा चक्र नगरपालिका 11 रंगेलीमा उक्त प्रतियोगिता हुन लागेको हो। खुला खेलकुद प्रतियोगितामा पुरूष तथा महिला फुटबल र भलिबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। पुरूष फुटबलतर्फ विजेताले 1,44,444 र उपविजेताले 77,777 रूपियाँ पाउनेछन्। महिलातर्फ विजेताले 33,333 र उपविजेताले 15,555 रूपियाँ पाउने त्यहाँका सामुदायिक रेडियोले खबर पठाएका छन्।
0: सन्तोषी रावल बाढ़ी पसेको तर नभत्केका घरमा फेरि बस्न मिल्छ।
6: त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस। हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सर सल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
8: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: तपाईँको घरमा बाढ़ी वा लेदो पसेको छ अनि बाहिरबाट हेर्दा चाहिँ चिरा नपरेको, कतै पनि नभत्किएको देखेर बस्ने योजना पो बनाउनु भएको छ कि? तर ती घरमा बस्नु अघि कतिको सुरक्षित छ भनेर इन्जिनियरलाई देखाउन चाहिँ नभुल्नुहोस् है।
6: तपाईँहरूको घरमा बाढ़ी पसेको छ, यसो बाहिरबाट हेर्दाखेरि चाहिँ कुनै पनि क्षति नभएको जस्तो छ, क्र्याकहरू छैन, चिरा पर्या छैन, अथवा त्यहाँको त्यो जगहरू पनि बलियो जस्तो देखिन्छ, सुरक्षितै छ होला भन्ने लागे तापनि त्यसको प्राविधिक हिसाबले जाँचबुझ गरेर मात्रै आफ्नो घरमा बस्न सुरक्षित हुन्छ। किनभने हामीले जुन हिसाबले सोचेका हुन्छौँ बाहिरबाट देख्दाखेरि गर्दाखेरि भित्री संरचनाको अवस्था फरक हुन सक्छ र तत्काल फेरि कुनै यस्तो विपद आइहालेको खण्डमा पनि त्यसले झन् क्षति पुग्ने अवस्था हुन सक्छ अथवा आफ्नो घर चाहिँ यसो हेर्दाखेरि सुरक्षितै जस्तो भए पनि छेउको घर लडेर वा भत्किएर तपाईँको घरलाई चाहिँ थप क्षति पुर्याउन सक्छ त्यो भएर प्राविधिक जाँच बिना चाहिँ अहिले तत्कालै गएर बसिहाल्नको लागि मैले सल्लाह चाहिँ दिदिन
11: इन्जिनियर कल्पना अधिकारी बाहिरबाट राम्रो देखिए पनि घरको भित्री संरचनामा बाढ़ी र लेदोले असर गरेको हुन सक्छ त्यसैले आफ्नो सुरक्षाका लागि एकपटक प्राविधिक वा इन्जिनियरलाई घर देखाउनुहोस् है तपाईँ भोलिबाट रसुवा र नुवाकोटको सिमाना बेत्रावतीसम्म गाड़ीको यात्रा गर्न सक्नुहुन्छ तर ठाउँ ठाउँमा ढुङ्गा र पहिरो खस्न सक्ने भएकाले विशेष ख्याल भने गर्नुपर्छ गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा
12: भोलिसम्म हामी पब्लिकलाई त्यहाँबाट सवारी सञ्चालन हुन सक्ने गरी बनाउने प्रयासमै छौं पहिरोमा चाहिँ टू वे ट्राफिक सञ्चालन अहिले सम्भव छैन तत्कालको लागि त्यसमा एक पटकमा एकतर्फी गाडी सञ्चालन गर्ने र त्यसमा ढुङ्गा माटोहरू खसिराख्ने ठाउँ भएको हुनाले हेर्दै अगाडि बढ्दै जानुपर्ने अवस्था आउन सक्छ पानी पनि त्यहाँ बगिरहेको छ ढुङ्गा माटो खसिरहेको छ त्यसमा अलि सावधानीपूर्वक सवारी आवाजावत गर्नुपर्छ र रातिको समयमा त्यहाँ आवाजावत नगर्नलाई अनुरोध पनि गरिएको छ भेत्रावतीमा बेली ब्रिजको हामीले जगको काम आज अथवा भोलि बिहान सकिन्छ दुवैतिरको भोलि बेली ब्रिजको सामान ढुवानी भएपछि जडानको कार्य शुरू हुन्छ
11: रातको समयमा सकेसम्म यात्रा नगर्न ढुङ्गा र पहिरोको हमेसा ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी र सुवागढ़ी सड़क योजनाका प्रमुख कृष्णराज ओझा रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी घर बनाउन शुरू हुने भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्स्थापनाको कार्य अघि बढ़ाउने निर्णय गरेसँगै अस्थायी घर बनाउन शुरू हुने भएको हो निर्कोल भएको सुरक्षित जग्गामा बाढ़ी प्रभावितका लागि स्थानीय तहको सिफारिशमा अस्थायी घर बनाउने काम थालिनेछ तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ भोटेकोशी बाढ़ीले आपतकालमा काम गर्नको लागि नयाँ कानून र संयन्त्रको आवश्यकता महसुस
13: खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
14: ओहो बहिनी के भयो तपाईँ कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ र्याल पनि काटिरहेको छ
15: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु
14: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
15: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
14: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
15: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ
16: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
15: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु
11: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
17: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागी मात्र रु 5700 मा साथ ही क्यारो टीवी ऐप मा पाउनु होस 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नु होस कॉल गर्नु होस 9709184147 शर्तहरू लागू हुने छन्
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
19: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ तपाईले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ छोटकरीमा राख्न अनुरोध गर्दछु
13: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आयो यसले नै हाम्रो ध्यान ताने आयो भन्ने लाग्छ अलि समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छौँ अलि समय पछाडि भुल्दै जान्छौ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने यो पनि जो पीड़ामा परे जो आज पनि पीड़ित छन् उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ
19: भोटेकोसी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उदेखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो
13: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढाएका विपक्षसित जोडिएका कानून मात्रै होइन उद्धारका कुरा राहतको कुरा पुनस्थापना कुरा पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन काँधमा काँध मिलाउन सरकारलाई साथ दिन सहयोग गर्न आफू सहभागी बन्न तयारै छ
19: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ
13: होइन एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ ध्यान आकर्षण गराउनु भएको छ सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ
19: त्यस्तो कानून आयो भने
13: हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो अब अर्को कानून चाहियो अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो राहत उद्धारसित त निर्देशिकाले नै काम गर्छ होइन कार्यविधिले पनि काम गर्छ तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी पुननिर्माण के हो भन्दा स्थायी यसका निम्ति कानून चाहियो विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे अहिले हामीले भनिरहेछौ
19: अहिले पनि विशेष समिति त गठन भयो
13: जो जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो उद्धारको काम गर्ने हो निर्माणको काम गर्ने निकाय होइन त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई र यसका सेक्टर छुट्याउनु पर्यो अब शान्ति सुरक्षाको बाटो कसले गर्ने निर्माणसित जोडिएको काम कसले गर्ने संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ जनताले छिटो राहत पाउँछ होइन यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन
19: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीजी हुनुहुन्छ प्रति कार्यको लागि नीतिगत रूपमा के गर्नेवाला छ सरकारले र सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ छोटकरीमा राख्नु म अनुरोध गर्दछु मानिस
20: संविधानमा हामी उल्लेख गरेका छौँ एन पनि छ तर त्यो व्यवहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखै हेर्नु पर्दैन नि अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ होइन त्यहाँनिर पनि रिसोर्स छ त्यहाँनिर पनि अथोरिटी छ भनेपछि हामीलाई त कसैले रोकेको होइन नि त इच्छा शक्ति कसैले भनिदिएर म गर्छु होला होइन त्यो संयन्त्र चाहिँ अटोमेटिक एक्टिभ हुने संयन्त्र चाहिँ हुनुपर्छ र छ र त्यहाँ पनि फेरि ग्याप छ यो एउटा हामीले देखेको ग्याप छ म त्यो बीचमा भोटेकोसीको यो बाढी आउँदा म चाइनामा थिएँ त्यो बीचमा कुरा हुँदाखेरि चाहिँ उहाँहरूले त्यो स्याटेलाइट सूचनादेखि लिएर एभ्रिथिङ चाइना जति सम्पन्न हुँदाखेरि पनि त्यो बेला नै 165 मान्छेहरू उहाँहरूको हराएको भनेर इमिडिएट भन्नुभएको थियो अझ पछि कति हराएको थाहा छैन किन यो विपदसँग चाहिँ कसैले पनि हामीले पूर्व तयारी नगरेको कारणले होइन भन्ने तर्क चाहिँ भोटे कोसीको विपदसँग चाहिँ मिल्दैन। यो विपद अलि फरक कुराको किसिमको थियो। तर यसले के सिकायो भने इमिडिएट यो जो भोटे कोसीको विपद पछाडि मौसम विज्ञान विभागको सूचना अनुसार अलर्टलाई हेर्यो भने पनि यस पटक क्षति कम भयो। किन भन्दा सबै ठाउँ धेरै जस्तो स्थानीय संयन्त्र पनि एक्टिभ भयो, होइन विपद व्यवस्थापन युनिटहरू पनि भए, त्यसले गर्दाखेरि क्षति कम भयो। त्यति क्षति कम हुँदाहुँदै पनि हामीले 21 जना व्यक्तिले त ज्यान गुमाउनु भएको छ, 5 जना घाइते हुनु भएको छ, केही अझै मनाङको हिउँ पहिरोबाट पुरिनु भएको छ, या 400 भन्दा बढी विपदका घटनाहरू घटेका छन्। भनेपछि यदि अलर्ट हुँदाहुँदै त हामीले हाम्रो जोखिम छ। अब मेरो हजुरहरूलाई यहाँ कुरा चाहिँ आएन, तर मेरो प्रस्ताव पनि छ सरकारलाई पनि र सबै सरकारवाला निकायलाई पनि। अब हाम्रो यो डेभलपमेन्टलाई चाहिँ रिसेट गर्नुपर्ने भएको छ। जस्तै हामीले पहिले जसरी हामीले विकास गर्यौँ नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ, होइन चाइनाको छ कि इन्डियाको छ कि अमेरिकाको छ कि या युरोपियन युनियनहरूको छ कि, त्यहाँबाट चाहिँ हामीले अब हाम्रो चाहिँ ठाउँहरू बस्ती बसाल्नलाई एरिया कहाँ कहाँ छ या भएका जोखिमयुक्त बस्तीहरू कहाँ कहाँ छन् र त्यो बस्तीलाई चाहिँ रिसेटलमेन्ट गर्नलाई चाहिँ अब हामीले बस्ती स्थानान्तरण गर्नको लागि कानुन चाहिएछ। बरु त्यहाँनिर अब इम्पोर्टेन्ट भयो कि त्यही ठाउँमा मात्रै हामीले अब प्रति कार्यको कुरा पुनस्थापनाको कुरा गरेर मात्रै चाहिँ हुँदैन।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहान 6 बजेको साझा खबरपछि 6:30 प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव भेटिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। नेपाल दूरसंचार प्राधिकरणले नेपालमा 5G को सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ। चाडबाडलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिने भएको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी स्वदेशमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीमा उखु किसानको बकेउता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ र कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ल मरेको के हो?
1: हेर त रगत रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
0: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
0: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
0: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
0: देख्नु भएन, औषधि हालेको।
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
0: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नुपर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: डेंगू से बचे की खंती मच्छर के काटे से बचे भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बारी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
1: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिंकिङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
6: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
8: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383646, 0174383014, 0174383016 वा सम्बन्धीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। अब ढिलो इन्टरनेटलाई बाई बाई।
15: यसो बिहे पार्टीमा हेर्योस् सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
16: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
11: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना

0: बरु अझै पनि केही बिग्रेको छैन, जानुस बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज स्वीर मोबाइल 98570 21 757 र 98472 98228।
3: होइन पुर्खे बा, किन के भयो र?
4: बाह्र चौरा आइघुमे खै गरेर
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
4: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
3: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744 562-745।
5: साउजी क्यूआर भयो है?
6: ए भन्नुहोस् त, मेसेज आएको छैन।
7: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-6141 535-641।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
23: हो र, होइन होला त्यस्तो त।
24: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
23: के भएन मिस,
24: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: हुन्छ मिस।
25: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
27: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
27: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
28: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
26: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: Thank you.

0: यता नआवै बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
1: तीन दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको देशमा भएको अविरल वर्षाका कारण स्थगित पाँचौं साधारण सभा यही असोज 17 र 18 गते इकाई स्तरमा आयोजना गरिएको हुँदा तोकिएका इकाई बैठकमा सहभागी हुनुहुन सम्पूर्ण सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: कहाँ जाने?
5: 17 गते भलवारी सेमरा र बासघारी सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, सुनगाबा रिसोर्ट भलवारी नेपाल आयल निगमदेखि दक्षिणपट्टि नबिल ब्याङ्कको साइडमा, 18 गते मुख्य कार्यालय मणिग्राम र गोरकत्ता सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, विश्राम बाटिका मणिग्राम चोक, 18 गते शिवचोक नन्दनमन र शिवपुर सेवा केन्द्रबाट सेवा लिनुहुने सदस्यहरू, रेसुङ्गा पार्टी प्यालेस 4 नम्बर बजार, 18 गते
6: भरौलिया सेवा केन्द्रबाट सेवा हुने सदस्यहरू, जमुहानी पाक तिलोत्तमा 17 जमुहानी।
5: उपस्थितिमा सहजताका लागि सबै सदस्यहरूलाई पठाइएको एसएमएसलाई ध्यान दिनुहोला।
6: साधारण सभाका बारेमा अन्य कुरा जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज, वेबसाइट www.sabaikosakos.com हेर्न सकिनेछ।
5: अन्य केही कुरा बुझ्न पर्ने भएमा संचालक तथा कर्मचारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
6: स्मरण रहोस्, सदस्यहरूको नाम र उपस्थिति तोकिएको स्थानमा मात्र हुने भएकाले सोही केन्द्रमा सहभागी हुनुपर्नेछ।
5: व्यवस्थित सहकारी स्तरीय सेवा, सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा 5 मणिग्राम।
7: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
8: स्वास्थ्यमा बटुवल,
9: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
8: असल अभ्यासदेखि मिटेका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: सुधार गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो? केको हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड.

0: भोलि घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई थाहा छैन नयाँ मिल खुलेको, नजिक पनि छिटो पनि, सबैजना उतै जाने भने म पनि जाने हो। तेरो

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गर्मी के मौसम में सरुआ रोग से बचा जाए। गर्मी के मौसम में मलेरिया, चिकनगुनिया, कालरा, डेंगू, हैजा जैसन विभिन्न सरुआ रोग फैल सकत है। सरुआ रोग फैलाए वाला माछी, मच्छर इस सब से बचा जाए। सरुआ रोग से बचे के लिए शुद्ध और उबालल पानी पिया जाए। बासी और सड़ा गला खाना न खावा जाए। घर के भीतर और आसपास सर सफाई रखा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
3: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
2: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Kakanti OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाउ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: आज हामी के विषयमा छलफल गर्छौ
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: हो अरू भन त
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
7: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
16: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
15: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
16: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
15: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
16: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
15: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: राज पौडेल जी सोध्नुहुन्छ व्यस्त र हतारको जीवन शैलीलाई कसरी ध्यानमय बनाउने थकित अवस्थामा ध्यानलाई ध्यान लाग्छ कि लाग्दैन ध्यानलाई त व्यस्तता या फुर्सद भनेर त्यो आवश्यकतै छैन ध्यान त सजगता हो तपाईँ जे गर्नुहुन्छ त्यसमा होस जोडिदिनुहोस् ध्यान भइहाल्यो सजग भएर काम गर्नुहोस् ध्यान भइहाल्यो हो हतार गरेर काम गर्दा सजगता छुट्न सक्छ असजग हुन सकिन्छ त्यसकारणले धेरै हतार नगर्नुहोस् छिटो गर्नुहोस् छिटो गर्नु र हतार गर्नुमा फरक छ किनभने छिटो शरीरले गर्छ हतार मनले गर्छ त्यसकारण यो मनलाई चाहिँ हतार गर्न नलगाउने शरीरले छिटो गर्दा हुन्छ छिटो गर्नुलाई नै फेरि हतार गरेर नठान्दा हुन्छ तर हतार मनले गर्यो भने चाहिँ मन असजग हुन सक्छ बेहोसीतिर जान सक्छ यदि मनले हतार गरेको छैन भने त्यहाँ सजगता बन्न सक्छ र सजगता बन्यो भने थकाइ लाग्दैन हतार मनले गर्छ छिटो गरेर कहिल्यै थकाइ लाग्दैन थकाइ हतार गरेपछि लाग्छ थकाइ बेहोसीमा काम गर्दा लाग्छ जति तपाईँ सजग भएर काम गर्नुहुन्छ सजग भएर काम गर्नुभयो भने आनन्द आउँछ र आनन्द र थकाइ एक अर्काका विपरीत हो जहाँ आनन्द हुन्छ त्यहाँ थकाइ हुँदैन जहाँ थकाइ हुन्छ त्यहाँ आनन्द हुँदैन अब सजग भयो कि त आनन्द आउँछ तपाईँले सुन्नु भएको छ कहीँ आज मैले यो काम बडो ध्यान लगाएर गरेँ यो काम गर्नमा खुब ध्यान लाग्यो त्यसकारण खुब मलाई थकाइ लागेको छ सुनेछ कहीँ ध्यान लागेपछि त थकाइ हराउँछ किन हराउँछ ध्यान लगाएर काम गरेपछि आनन्द आउँछ सुन्नुभएको छ कतै मैले खुब ध्यान दियो काम गर्न खुब ध्यान लाग्यो के ध्यान लगाएर काम गरेँ त्यही भएर विरक्त लागेको छ सुनेको छ ध्यान लगाएर काम गरेपछि कहिल्यै विरक्ति हुँदैन आनन्दै आनन्द हुन्छ र आनन्दमा काम गर्ने व्यक्तिको लागि कहीँ थकाइ लाग्छ र जुन काम गर्दाखेरि आनन्द आउँदैन जबरजस्ती गर्नुपर्छ मन नपराई नपराई दुखी भएर गर्नुपर्छ त्यस्तो काममा चाहिँ एकदमै थकाइ लाग्छ र हतार भने त्यस्तै काममा हुन्छ त्यही काममा मनले हतार गर्छ कतिखेर काम सिद्ध्याउँ कतिखेर सिद्ध्याएर यहाँ भागौँ जस्तो हुन्छ अब आनन्द आइरहेको छ काम गर्दा किन सिद्ध्याउँछ नि एकछिन अरू काम गर्न पाए पनि हुन्थ्यो कस्तो मजा आइरहेको छ हुन्छ अनि हतार हुँदै हुँदैन मनले अनि हतार गर्दैन जहाँ आनन्द आउँदैन त्यहाँ मनले हतार गर्छ अब थकाइ पनि नलागोस् हतार पनि नहोस् त्यसको लागि के गर्नु पर्दो रहेछ त जे काम गर्यो त्यसमा ध्यान लगाएर गर्नु पर्दो रहेछ ध्यान लगाएर काम गर्नुभयो भने तपाईँले ध्यानको लागि छुट्टै समय निकाल्नु पर्दैन र जसले ध्यानलाई अलग समय निकाल्छ कामलाई अलग समय निकाल्छ त्यो व्यक्तिले ध्यान गर्न जानेन भन्ने बुझिन्छ होइन भने कर्म नै ध्यान भन्छ म जे काम गरौँ त्यही ध्यान भयो ध्यानको लागि छुट्टै समय निकाल्नै परेन मात्रै सजग भएर होसपूर्वक मन लगाएर ध्यान लगाएर काम गर्नुहोस् त्यो काम नै ध्यान भयो र काम ध्यान भन्नुपर्छ होइन भने त एक घन्टा ध्यान हुन्छ तपाईँ बिहान एक घन्टा ध्यान गर्नुहोला एक घन्टा सजग हुनुहोला बाँकी 23 घन्टा त असजग हुनुहुन्छ नि, 23 घन्टा चाहिँ बेहोसीमा काम गर्ने, 1 घन्टा होसमा रहँदैमा होस बढ्छ कि क्या? त्यस कारणले यहाँले के विचार गर्नु पर्यो भने, मेरो जीवनशैली पुरै जीवनचर्या नै ध्यानमय होस्। मेरो जीवन नै ध्यानमय होस्, म जे गरौं ध्यान बनोस्, सास फेरे पनि ध्यान, हिँडे पनि ध्यान, खाए पनि ध्यान, बोले पनि ध्यान, म जे गरौं ध्यान बनोस्। बस यसको अभ्यास गर्नुपर्छ। यो अभ्यास भयो भने तपाईँ यो प्रश्न आफै हराउँछ, किनभने मेरो जीवन शैली नै ध्यान बन्यो। अनि यहाँ भन्नुहुन्छ, थकित अवस्थामा ध्यान लाग्छ कि लाग्दैन? थकित भए पो ध्यान लाग्छ कि लाग्दैन प्रश्न। जुन व्यक्ति आनन्द भावमा काम गर्छ त्यसलाई के को थकाइ? आफ्नो परीक्षा गर्नुहोला। यो मलाई ध्यान लाग्यो लागेन म कस्तो छु त टेस्ट त गर्नु पर्यो नि त, आफ्नो परीक्षण त आफूले गर्नु पर्यो नि। बिहान उठ्दाखेरि जुन ताजगी हुन्छ नि, बिहान काममा निस्किनुहुन्छ घरबाट, त्यो बेलामा जुन फुर्ती हुन्छ, ताजापन हुन्छ, बेलुका कामबाट फर्किनु या बेलुका सुत्ने बेलासम्म पनि त्यही ताजगी रहनुपर्छ, त्यही फुर्ती रहनुपर्छ। अलिकति पनि बेलुका थकान महसुस भयो भने मैले काम गर्न जानिनँ भनेर बुझ्नुहोस्, काम गर्ने तरिका मिलेन, म खुसी भएर काम गरिनँ, रमाएर काम गरिनँ, कहीँ न कहीँ दुखी भएर काम गर्ने बुझे हुन्छ, होइन भने थकाइ लाग्दै लाग्दैन। यी हामीले पनि गरेका छौँ। बिहान 5:30 बजेबाट क्लास सुरु हुन्छ, त्यसको लागि घटीमा पनि 4:30-4:30 त उठ्नु पर्यो, र बेलुका 9:30 बजेसम्म पनि क्लास चलिरहेको हुन्छ। विश्राममा जाँदा 10:30 हुन्छ, बिहान 4:30-4:00 बजेदेखि बेलुका 10:30-10:00 बजेसम्मको दौडधुप छ, निरन्तर खटाइ छ, काम त छ नि। तर यहाँलाई म अहिले भन्छु, हामीलाई नै हेर्नुहोला, बिहान जुन ताजा देख्नुहुन्छ अनुहार, बेलुका 9:30 बजे अलिकति पनि अनुहारमा थोरै पनि थकान देख्नुभयो भनेदेखि नै त्यतिखेर प्रश्न गर्नुहोला, गुरु आज थकान देखिया छ नि, त्यो दिन म भनौँला आज मेरो जीवन शैली बिग्रियो, मैले बिगारेँ, होइन भने बिहान जस्तो त्यस्तै हुन्छ अनुहार, याद गर्नुहोला ल, रत्ती पनि थकान हुँदैन, बिहान जस्तो थिएँ बेलुका सुत्ने बेलासम्म त्यस्तै फुर्ती, र बेलुका जस्तो अनुहार लिएर सुत्यो बिहान उठ्ने बित्तिकै त्यस्तै अनुहार हुन्छ। धेरै मान्छेको अनुहार बेलुका सुत्ने बेला त ताजै छ, बिहान चाउरिएको हुन्छ, सबै निचोरिएको, अनि बिहान मुख धोएर आउँदाखेरि पनि त्यो छाला चाहिँ सोरिएकै हुन्छ कति ठाउँमा, त्यस्तो अनुहार बिग्रिएको देख्नु भएको छ धेरैको, बिहान उठ्दाखेरि अनुहार बिग्रियो। यसको अर्थ उसको जीवनशैली गलत छ, ध्यानमय छैन। ध्यानमय व्यक्तिको अनुहार कहिल्यै बिग्रदैन, बिहान जस्तो बेलुका त्यस्तै ताजा, बेलुका जस्तो सुत्यो बिहान उठ्दा उस्तै ताजा, जस्ताको तस्तै। त्यसलाई के को थकाइ? जतिसुकै काम गरोस् न, के को थकाइ? किनभने उसको कामभित्रै विश्राम हुन्छ, जहाँ रमाएर काम गरेको छ त्यहाँ के को थकाइ? थकाइ भनेको शरीरको होइन मनको रहेछ, थाक्दो रहेछ मन, शरीर कहाँ हो र? शरीर थाक्यो भने त हेर्नुहोस्, एकछिन विश्राम गर्नुभयो भने सकियो, 20 मिनट तपाईँलाई शरीरलाई आराम दिनुहोस्, फेरि 2-3 घन्टा काम गर्न तयार हुन्छ। तर मन थाक्यो भने 20 मिनट काम गर्यो भने 3 घन्टा विश्राम गर्नुपर्छ, उल्टो हुन्छ। जसले मनलाई खुशी राखेर काम गर्यो उसलाई यो गुनासो आउँदैन।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड पिर्तामोड फोन नम्बर 542205
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी

0: र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
7: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
8: सफलता अनि संघर्षका कथा।
9: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
6: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
10: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: युएन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन।

0: बुद्ध फाइबर मा
1: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 98228।
3: होइन पुर्खे बा किन के भयो र
4: बाह्र चौरास घुमे
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा फेरि दौडिँदै कता हो
4: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
3: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745।
5: हाय दैमा फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
6: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
7: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनु होला। हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
5: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
6: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
8: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
9: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
10: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
11: ए जान्त जान्त
7: होइन के भयो बाबु
12: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो।
7: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु।
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: उत्सवको पर्व
13: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
13: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999 549-6999।
14: खुसीको खबर खुसीको खबर खुसीको खबर
15: होइन के खुसीको खबर हो दाजु।
14: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
15: हो र
14: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। हिमलुङ हिम पहिरो, मृत्यु हुनेको संख्या 15 पुग्यो। भुटोलको देवीनगर स्थित पुलबाट तिनाउ नदीमा हाम फालेर एक पुरूष बेपत्ता। संघीय निजामती विधेयक संसदमा दर्ता, निजामतीमा 49% आरक्षण, महिलालाई आधा हिस्सा। देशभर स्क्रब टाइफसको संक्रमण तीव्र, उच्च सचेतना अपनाउन विज्ञहरूको सुझाव। सरकारसँग शासकीय कौशलको अभाव देखिएको कंग्रेसको आरोप, जनादेश नागरिकको जीवन बदल्नका लागि भएको संसदीय दलका नेता आङदाम्बेको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य, तिलोत्तमा वडा नम्बर 17 दर्खसभाबाट एक बालिका रहस्यमय रूपमा बेपत्ता। मौसममा केही बदली, पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यमको वर्षाको सम्भावना, तर अहिले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदहरूको भनाई। लुम्बिनी र नर्थ इस्ट इण्डिया टुरिज्म नियमबीच पर्यटन प्रवर्धन समझदारी, लुम्बिनी बौद्ध सर्किट विकासका लागि त्रिपक्षीय सम्झौता। तिलोत्तमा वडा नम्बर 6 समुदायमा आधारित सरसफाई अभियानको 168 श्रृंखला। भैरहवामा अत्याधिक गर्मी पूर्व कार्य सम्बन्धी कार्यशाला सञ्चालन, झरना रनिङ सील्ड, नकआउट फुटबलमा बिहिबार गोर्खा बोइज बुटवल विजयी। आज आयोजक र जनज्योति टिंगनगर बीच खेल हुँदै। अब हालखबर विस्तारमा। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एवं प्रवक्ता गिरिराम एकराम गिरीले बताउनुभयो। यही असोज 13 गतेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। घातक ब्याक्टेरियल रोग स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको जनाउँदै स्वास्थ्य विज्ञहरूले उच्च सतर्कता र पूर्व सावधानी अपनाउन सुझाव दिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 77 जिल्लामा 9000 भन्दा बढ़ी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन्। अहिले संक्रमणको दर उच्च हुने समय रहेकाले 3 दिनभन्दा केही उच्च ज्वरो आएमा, टाउको नसा, शरीर दुखेमा वा किर्नाले टाउकोमा टोकेमा वा खटिरा देखिएमा तुरन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले आग्रह गरेका छन्। शुक्रराज टपिकल एण्ड सरुवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप वास्तोला र क्लिनिकल रिसर्च युनिट प्रमुख डाक्टर शेरबहादुर पुनका अनुसार समयमै पहिचान भए यो रोग सामान्य एन्टीबायोटिकबाटै निको हुने गर्दछ, तर उपचारमा ढिलाइ गर्दा मृगौला र फोक्सोमा समेत असर पार्ने चिकित्सकहरूको भनाइ छ। मुसामा पाइने सूक्ष्म किर्ना माइटको टोकाईबाट सर्ने यो रोग पहिले ग्रामीण क्षेत्रमा बढ़ी देखिए पनि पछिल्लो समय शहरी क्षेत्रमा फैलिँदै गएको छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदाम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ थियो। उहाँले देशमा भइरहेका विभिन्न गतिविधिहरू अझै पनि शंकास्पद रहेको बताउनु भएको छ। देशलाई बदल्नका लागि आएका हौ भन्नेले सोही अनुसार काम गर्न नसकेको आरोप उहाँले लगाउनु भएको छ। देशमा विभिन्न खालका विकृति र विसंगतिहरूले डेरा जमाउँदै गएको आङदाम्बेको भनाइ छ। उहाँले देशलाई सही ट्र्याकमा ल्याउनु आजको जिम्मेवारी भए पनि सो अनुसार काम गर्न नसक्दा समस्या देखिएको बताउनु भएको छ। संसदमा संख्या शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशलता छ कि छैन, कसैले सरकारको भविष्य निर्धारण गर्ने जिम्मेवारी लिन्छ कि